0: द्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू लुतो कपाल झर्ने अनुहार र टाउको चाया पोतो दाँत दुबी डन्डी फोर यौनाङ्गमा हुने घाउ गर्भवतीको समयमा भएको दागहरू शरीर चिलाउने मुसा मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया सम्पर्क नम्बर 98585002।
1: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त।
2: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
1: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974।
3: बाबा मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
4: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरिगाउँमा जाने नि।
0: हामी कहाँ दुध दही मही घिउ पनिर छुर्पी लस्सी विभिन्न प्रकारका आइसक्रिम जन्मदिन वैवाहिक समारोह वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत सम्पर्क नम्बर 98245512007। मनोकामना बेकरी एन्ड केक सप भुरिगाउँ बजार बर्दिया।
5: उन्नत जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
6: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
5: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरिगाउँ बजारको उही चिर परिचित सिर्जना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
7: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
8: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी सिर्जना एग्रोभेट सेन्टर भुरिगाउँ बजार मेन चोक बर्दिया सम्पर्क मोबाइल नम्बर 98649201।
9: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
10: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ।
11: यस ट्रान्जेक्टका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भुरिगाउँ बजार बर्दिया।
12: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
13: आज 2083 साल जेठ 13 गते बुधबार, सन् 2026 मे 27 तारीक अधिक जेठ शुक्ल पक्षको एकादशी तिथि।
14: काया कैरन का साथमा
13: किसान पाइप प्रोडक्ट्स प्राली
14: राष्ट्र कुसान किसान
13: अ कम्प्लीट पाइपिंग सोल्युशन।
12: आज वार्षिक उत्सव मनाउँदै गरेको हुम्लाको रेडियो

0: कैलाश 103.4 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: आठ मन्त्रालय र दुई निकायबाट झण्डै 21 अर्ब बराबरको बजेट सरेन्डर। सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार, निजी क्षेत्र अन्यलमा।
0: हप्तामा दुई दिन हुने विदाले सेवाग्राही समस्यामा पुनर्विचार गर्न सदनबाटै माग। धेरै सार्वजनिक विदा हुने हुँदा थप विदा अव्यवहारिक भएको विज्ञको भनाई।
1: गर्मी कम वा बढ़ी महसुस हुनुमा तापक्रम सँगै सापेक्षिक आर्द्रताको पनि भूमिका। मनसूनमा बढ़ने गर्मीमा आर्द्रतालाई समेत ख्याल गरेर योजना बनाउन विज्ञको आग्रह।
2: मनसुनको बीचमा चाहिँ जुन हतक्कको गर्मी बढ़ी हुन्छ अथवा मनसुनको बीचमा चाहिँ ह्युमिडिटी बढ़ी हुन्छ, त्यो भएर त्यहाँ कम तापक्रम भए पनि प्रभाव बढ़ी पर्छ।
0: कंगोमा इबोला संक्रमितको संख्या झण्डै 1000 नजिक। स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि स्थानीयद्वारा आक्रमण र तोड़फोड़।
1: र साबिक विजेता आरसीबी आईपीएल क्रिकेटको फाइनलमा।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576114 सम्पर्क गर्नुहुन अनुरोध छ।
5: मेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। खर्च गर्न नसकेपछि 8 मन्त्रालय र 2 निकायले झण्डै 21 अर्ब बराबरको बजेट सरेन्डर गरेका छन्। चालू आर्थिक वर्षमा आफ्नो स्वीकृत बजेटबाट कुल 20,84,45,50,000 रूपियाँ बराबरको बजेट उनीहरूले अर्थ मन्त्रालयलाई सरेन्डर अर्थात बजेट समर्पण गरेका हुन्। विनियोजित बजेट समयमै खर्च गर्न नसकेपछि सबैभन्दा धेरै बजेट फिर्ता शहरी विकास मन्त्रालय अहिलेको पूर्वाधार विकास मन्त्रालयले गरेको अर्थ मन्त्रालयको तथ्याङ्क रहेको छ। कुन मन्त्रालय तथा निकायले कति बजेट सरेन्डर गरेका छन् अन्त आजको नयाँ पत्रिका दैनिकले लेखेको छ, शहरी विकास मन्त्रालय 15 अर्ब 87 करोड़, शिक्षा मन्त्रालय 2 अर्ब 99 करोड़, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट 1 अर्ब 21 लाख, त्यसै गरी गृह मन्त्रालयबाट 53 करोड़ 22 लाख, परराष्ट्र मन्त्रालयबाट 34 करोड़ 47 लाख, अर्थ मन्त्रालयबाट 5 करोड़ 36 लाख, महालेखा परीक्षकको कार्यालयबाट 2 करोड़ 10 लाख, कानून मन्त्रालयबाट 83 लाख, राष्ट्रिय महिला आयोगबाट 47,90,000 र रक्षा मन्त्रालयबाट 30,74,000 रूपियाँ बराबरको बजेट सरेण्डर भएको छ। रोक्का बजेट खर्च नहुने सुनिश्चित भएपछि सरेण्डर गरिएको शहरी तर्फको पूर्वाधार विकास मन्त्रालयका सहायक प्रवक्ता मोहदत्त भट्टराले बताउनु भएको छ। 8 मन्त्रालय र 2 निकायले गरे 21 अर्ब बराबरको बजेट सरेण्डर शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: औद्योगिक प्रतिष्ठानहरूले संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर को रकम आफै खर्च गर्न नपाउने व्यवस्था सरकारले गर्न लागेको छ। उद्योग बैंक तथा वित्तीय संस्थाले सीएसआर बापत छुट्याउने रकम एकै ठाउँमा केन्द्रित गर्न निश्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था सरकारले ल्याउन लागेको हो। यो रकम सरकार आफैले तोकिएको क्षेत्रमा प्राथमिकताका आधारमा खर्च गर्ने तयारी छ। बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले चैत 13 मई स्वीकृत गरेको शासकीय सुधारका 100 कार्यसूचीमै सीएसआर बारे उल्लेख गरिएको छ। कार्यसूचीको बुदा नम्बर 68 मा भनिएको छ, औद्योगिक प्रतिष्ठानहरूको सीएसआर रकमलाई केन्द्रीकृत गरी नेपाल सरकारले तोकेको कोष मार्फत प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाउने, यसका लागि आवश्यक कानून संशोधन तथा निर्माण गर्ने कार्य 3 महिनाभित्र सम्पन्न गर्ने। कार्यसूची आएको 2 महिना बितेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सीएसआर को रकम केन्द्रीकृत गर्ने विषयमा आन्तरिक तयारी गरिरहेको छ। सरकारको यो पहल प्रति निजी क्षेत्रका उद्योग तथा प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रका छाता संस्थाहरूले भने विरोध जनाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निश्चित मापदण्ड बनाएर सीएसआर रकम निजी क्षेत्र आफैले खर्च गर्न पाउनुपर्ने बताउनु भएको छ। सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार निजी क्षेत्र अन्यलमा शीर्षकको खबर कान्तिपुरमा छ।
0: सरकारले गएको चैतमा हप्ताको 2 दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै अत्यावश्यक उपचार सेवा प्रदान गर्दै आएका देशैभरिका सरकारी अस्पतालमा आइतबार सेवा बन्द हुँदै आएको छ। आधारभूतदेखि केन्द्रीय तथा विशिष्ट अस्पतालहरूमा आइतबार सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन्। देशैभरिबाट रेफर भई बिरामी आउने वीर अस्पताल, शिक्षण अस्पताल महाराजगंज, प्रसूति गृह, राष्ट्रिय ट्रमा सेन्टर, भक्तपुर क्यान्सर अस्पताल लगायतमा आइतबार सेवा बन्द गरिएको छ। निजी अस्पताल ले भने आइतबार सेवा दिँदै आएका छन्। दैनिक धेरै बिरामी आउने धुलीखेल अस्पताल, ह्याम्स, मेडिसिटी, नर्विक, बीएनबी लगायत सबै जसो निजी अस्पतालले आइतबार उपचार सेवा रोकेका छैनन्। नेपाल जस्तो सार्वजनिक विदाहरू धेरै भएको देशमा हप्तामा 2 दिन विदा अव्यवहारिक भएको विज्ञको भनाई छ भने पुनर्विचार गर्न सदनबाट पनि माग उठ्न थालेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलका अनुसार केही सहकारी संस्थाबाट हप्तामा 2 दिन दिने निर्णय फिर्ता लिई आइतबार कार्यालय खुला राख्ने व्यवस्था मिलाइदिन भन्दै मन्त्रालयमा निवेदन समेत परेको छ। आइतबार समेत विदा हुँदा जग्गा प्रशासन तथा खरिद बिक्रीको काममा सेवा गराईले झन्झट खेप्नु परेको भूमि व्यवस्था विभागका कर्मचारीले बताएका छन्। प्रशासन विज्ञ काशीराज दाहालले 2 दिने विदा व्यवस्थापन गर्न सके सेवा प्रवाहलाई सहज बनाउन सकिने तर व्यवस्थापन गर्न नसक्दा अप्ठ्यारो पर्ने बताउनुहुन्छ। डिजिटल शासनको शुरूआत गर्न सके राम्रो हुने, नत्र अव्यवहारिक हुने उहाँको भनाई छ। हप्तामा 2 दिन विदा, समस्यामा सेवाग्राही, पुनर्विचार गर्न सदनबाटै माग शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघ ईयूका गैरावासीय राजदूत नियोग प्रमुख तथा काठमाण्डस्थित केही आवासीय राजदूतहरूसँग संयुक्त भेटवार्ता गर्नुभएको छ। वार्षिक बैठकका लागि काठमाण्डुमा रहेका युरोपेली संघ ईयूका 23 राजदूत तथा उपनियोग प्रमुखहरूका साथै काठमाण्डुको केही आवासीय राजदूतहरूलाई प्रधानमन्त्री शाहले हिजो भेट गर्नु भएको हो। प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री शाहले करिब दुई घण्टासम्म सरकारका प्राथमिकताबारे जानकारी दिनुभएको थियो। यसअघि सरकारको नेतृत्व सम्हाले लगत्तै प्रधानमन्त्री शाहले गएको चैत 25 पनि विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नु भएको थियो। आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न आफूहरू तयार रहेको राजदूतहरूको अभिव्यक्ति छ। नेपालले अपनाउँदै आएको सन्तुलित एवं व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिने प्रधानमन्त्री शाहको भनाइ छ।
0: काया कैरनमा गर्मी कम वा बढ़ी महसुस हुनुमा तापक्रमसँगै सापेक्षित आर्द्रताको पनि भूमिका बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
7: सम्पर्क फोन नम्बर 98570-3578, 98570-7540, 98635-67788।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उही, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले 8 मन्त्रालय र 2 निकायबाट झण्डै 21 अर्ब बराबरको बजेट सरेण्डर, सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार, निजी क्षेत्र अन्यलमा हप्तामा 2 दिन हुने विदाले सेवाग्राही समस्यामा पुनर्विचार गर्न सदनबाटै माग, धेरै सार्वजनिक विदा हुने हुँदा थप विदा अव्यवहारिक भएको विज्ञको भनाई, प्रधानमन्त्री शाह र यू राजदूतहरू बीच भेटवार्ता लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। गैराती देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका धेरै जसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिमका तराई तथा पहाड़ी भागका केही ठाउँमा पनि हल्का वर्षा भएको छ। गएको 12 घण्टामा सबैभन्दा धेरै लुम्बिनी प्रदेशको प्युठान र अर्घाखाँचीमा 46 मिलिमिटर वर्षा मापन भएको छ। साथै कोशीको शंखुवासभा र मधेसको पर्सामा पनि 35 मिलिमिटर वर्षा भएको छ। साथै हिजो धनगढ़ीमा सबैभन्दा धेरै तापक्रम 40 डिग्री सेल्सियस पुगेको थियो। भैरवा र नेपालगंजको तापक्रम पनि 40 डिग्री सेल्सियसको नजिक पुगेको थियो। लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन भने प्रभावित बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तातो दिन हुने सम्भावना छ। साथै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै ठाउँहरूमा दिउँसोपछि हावाहुरीको सम्भावना छ। हिजो पनि कतिपय ठाउँमा हावाहुरी चलेको थियो। हिजो बेलुकाको हावाहुरीका कारण झापामा केरा खेतीमा ठूलो क्षति पुगेको थियो।
2: फेरि पनि मौसम सम्बन्धी विषय, कुनै ठाउँमा कति गर्मी छ भन्ने थाहा पाउन सामान्यतया त्यहाँको तापक्रम हेरिन्छ। मानौ एउटै समयमा नेपालगंजमा 42 डिग्री सेल्सियस र जनकपुरमा 35 डिग्री सेल्सियस तापक्रम मापन भयो भने नेपालगंजमा धेरै गर्मी छ भन्ने सोचिन्छ। तर त्यसबेला नेपालगंजमा भन्दा धनुषामा बढ़ी गर्मी महसुस भइरहेको पनि हुन सक्छ। त्यसको कारण हो सापेक्षिक आर्द्रता अर्थात हावामा वाफको मात्रा। यदि हावामा पानीको वाफ बढ़ी छ भने गर्मी पनि बढ़ी महसुस हुन्छ। थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
4: हरेक वर्ष गर्मी बढ़न थालेपछि चर्चा हुने मुख्य कुरा हो तापक्रम। तापक्रम सूचकलाई आधार मानेर त्यहाँ कति गर्मी छ भन्ने अनुमान गरिन्छ र गर्मीको चेतावनी दिने चलन छ। तर गर्मी तापक्रममा मात्र नभई सापेक्षिक आर्द्रतासँग पनि सम्बन्धित हुने विपद व्यवस्थापन विज्ञ दिननाथ भण्डारी बताउनुहुन्छ।
5: तापक्रमसँग मात्रै सम्बन्धित नभएर ह्युमिडिटी आर्द्रतासँग पनि सम्बन्धित हुन्छ। हावामा पानीको वाफ हुन्छ, ओस हुन्छ, त्यो ओस जति बढ़ी भयो तुलनात्मक रूपमा त्यसले चाहिँ ताप सोख्छ र तातो बढ़ी हुन्छ, होइन, र हामीलाई महसुस बढ़ी हुन्छ तापक्रम उही भए पनि।
4: सापेक्षिक आर्द्रता भनेको हावामा भएको पानीको वाफ हो। आर्द्रता बढ़ी हुँदा हावा उसिलो हुन्छ, पसिना सुक्दैन र हपक्क गर्ने महसुस हुन्छ। अमेरिकाको मौसम विज्ञान विभागको हिट इण्डेक्सले तापक्रम र आर्द्रता दुवैलाई जोडेर शरीरले वास्तवमा कति गर्मी महसुस गर्छ भन्ने देखाउँछ। उदाहरणका लागि 35 डिग्री सेल्सियसमा आर्द्रता 30% हुँदा 35 डिग्रीकै गर्मी महसुस हुन्छ। 60% 45 डिग्री र 80% आर्द्रतामा त 35 डिग्री सेल्सियस तापक्रमले पनि 57 डिग्रीसम्मको गर्मी महसुस हुन सक्छ।
5: कहिले काहीँ पानी पर्नुभन्दा अगाडि पनि एकदम गर्मी हुन्छ नि, होइन, बिहान पानी पर्यो तर दिउँसो एकदमै गर्मी हुन्छ नि। त्यो किनभने वाफ बढी हुन्छ वायुमण्डलमा, अनि तापक्रम बढ्दाखेरि हामीलाई 81 हपक्क गर्मी महसुस हुन्छ, किनभने शरीरले पसिनाको माध्यमबाट बाहिर फाल्थ्यो, होइन, तर वाफ बढी भएपछि त्यो पसिना सिधै सुक्दैन नि त,
4: सामान्यतया मनसूनमा वर्षाले तापक्रम घटाउँछ, तर यसपालि असार साउनमा लामो समय सुक्खा रहने अनुमान छ। यस्तो अवस्थामा तापक्रम र आर्द्रता दुवै बढ़ेर अवस्था जटिल हुन सक्छ।
5: प्री मनसूनमा बढ़्यो भने पनि मनसूनको बीचमा बढ़्यो भने पनि उत्तिकै खतरनाक हुन्छ। अब प्री मनसूनमा चाहिँ बढ़ी सुक्खा हुन्छ, तर मनसूनको बीचमा चाहिँ जुन हपक्कको गर्मी बढ़ी हुन्छ अथवा मनसूनको बीचमा चाहिँ ह्युमिडिटी बढ़ी हुन्छ, त्यो भएर त्यहाँ कम तापक्रम भए पनि प्रभाव बढ़ी पर्छ।
4: तराई क्षेत्रमा थर्मोमिटरको डिग्रीसँगै आर्द्रता पनि बढ़ी हुने भएकाले त्यहाँ गर्मी बढ़ी महसुस हुन्छ। काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रमा भने उचाइ र खुला हावाका कारण आर्द्रता कम हुन्छ। जब आर्द्रता धेरै हुन्छ, पसिना सुक्दैन, शरीरको तापक्रम बढ़छ र हिट स्ट्रोकको जोखिम बढ़छ। यस्तो अवस्थामा कस्ता सावधानी अपनाउने? विपद व्यवस्थापन विज्ञ दिननाथ भण्डारी।
5: खुला घाममा जाँदा छाता ओढेर कम्तीमा जाने, पानी प्रशस्त पिउने, सफा शुद्ध पानी शरीरले लिन सक्ने जति पिउँदाखेरि धेरै फाइदा हुन्छ, किनभने गर्मीमा धेरै पानी हाम्रो शरीरबाट बाहिर गइरहेको छ, जसले गर्दा तिर्खा नलाग्ने तर शरीरमा पानी कम हुने, त्यसको प्रतिक्रिया स्वरूप बेहोस हुने, स्ट्रोक हुने, त्यो कुराहरू हुन्छ होइन। अर्को काम गर्दाखेरि लगातार काममा नगर्ने, एकैछिन बिसाउने, शीतलमा बिसाउने, पानी खाएपछि अनि बल्ल फेरि काममा जाने, अनि दिउँसै काम गर्नुपर्छ भन्ने छैन नि त, बिहानैदेखि 10-11 बजेसम्म काम गर्ने, अनि 11-3 बजेसम्म जुन एकदमै गर्मी हुन्छ त्यो चाहिँ शीतलमा छारीमा आराम गरेर बस्ने, यसरी दैनिकी परिवर्तन गरियो भने राम्रो हुन्छ।
4: अहिले धेरै देशले तापक्रमसँगै आर्द्रताको सूचना पनि दिन थालेका छन्। बढ़दो गर्मीको प्रकोपलाई ध्यानमा राखेर नेपालको मौसम विभागले पनि यो जानकारी सर्वसाधारणलाई सजिलो भाषामा दिनु जरूरी बन्दै गएको छ।
2: यस वर्षको मनसूनमा गर्मी सहित बाढ़ी पहिरोको जोखिम र त्यसको व्यवस्थापनको बारेमा विपद व्यवस्थापन विज्ञ दिननाथ भण्डारीसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ।
6: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
2: काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
9: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
8: हाम्रा सेवाहरू
9: ओपीडी सेवा,
8: विशेषज्ञ ओपीडी सेवा,
9: निशुल्क औषधि वितरण,
8: सशुल्क फार्मेसी सेवा,
9: फिजियोथेरापी सेवा,
8: अकुपंचर सेवा,
9: योग परामर्श सेवा,
8: क्रियाकल्प सेवा,
9: पूर्वकर्म पञ्चकर्म सेवा,
8: छार सूत्र सेवा,
9: जलौका सेवा,
8: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
9: प्रयोगशाला सेवा बिहान 8-3 बजेसम्म।
8: विस्तृत जानकारीका लागि
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6096, 98-514-2463।
10: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। सन् 2015 रूसमा सैन्य ब्यारेकको भवन भत्किँदा दुवै खुट्टा गुमाएका रूसी पूर्व सैनिक रोस्तम नवियेवले दुई हातको बलमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको छ। वहाँ हातैले टेकेर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो आरोही हुनुहुन्छ। रुस्तमले आफ्नो 34 जन्मदिनको अवसर पारेर सगरमाथा आरोहण शुरू गर्नुभएको थियो। उहाँले करिब एक साताको कड़ा मेहनतपछि सफलता पाउनु भएको हो। सामान्य आरोहीका लागि सगरमाथा आरोहण यात्रा 3-4 दिनको हुने गर्छ। कम्बर मुनिको भाग नभएका उहाँले गएको बुधबार बिहान सगरमाथा आरोहण गर्नुभएको हो। खुम्बु आइस फल जस्तो खतरनाक खण्डमा जडान गरिएको मेटलको भर्याङ हातको बलले पार गरेको रुस्लमको भिडियो भाइरल भइरहेको छ। उहाँको सफलतालाई विश्वको मीडियाले स्पेस दिइरहेको छ। रोल्पाका पूर्व गोर्खा सैनिक हरि बुढा मगरले जेठ 2080 कृत्रिम खुट्टा प्रोस्थेटिकको सहायताले डबल एम्प्युटी एबोनी विधामा सगरमाथा आरोहणको रेकर्ड बनाउनु भएको थियो। बुढा मगरले सन् 2010 अफगानिस्तानको लड़ाईमा घुडामुनि दुवै खुट्टा गुमाउनु भएको थियो। हातैले टेकेर सर्वोच्च चुलीमा शीर्षकको खबर कान्तिपुरमा छ।
2: अब विदेशको खबर। कंगोको पूर्वी भागमा इबोला भाइरसको प्रकोप बढ़दै गएर संक्रमितको संख्या झण्डै 1,000 नजिक पुगेको छ। संक्रमितको संख्या झण्डै 1,000 नजिक पुगे पनि रोग नियन्त्रणका प्रयासहरू स्थानीयको विरोध र आक्रमणको कारण प्रभावित भइरहेका समाचार संस्था एपीले जनाएको छ। स्वयंसेवी स्वास्थ्यकर्मीले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुंगा हान्ने, गाली गलौज गर्ने जस्ता व्यवहारको सामना गरिरहनु परेको छ। कतिपय मानिसहरू रोगप्रति शंका व्यक्त गर्दै स्वास्थ्यकर्मीमाथि अविश्वास देखाइरहेका छन्। स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि आक्रमण र तोड़फोड़का घटना भएका छन्। विज्ञका अनुसार स्थानीय समुदायमा डर, भ्रम र अविश्वास बढ़ेकोले रोग नियन्त्रण कठिन बनेको छ। साथै सुरक्षा चुनौती र मानवीय द्वन्दले पनि स्वास्थ्य अभियानलाई असर पारिरहेको छ। यो रोगको प्रभावकारी खोप नभएको र उपचार समेत सीमित रहेको छ। जोखिमका बावजूद पनि संक्रमण रोकथाम र जनचेतना फैलाउने प्रयास भइरहेको खबरमा उल्लेख छ।
3: अब खेल खबर। साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ। हिजो भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई 92 रनले हराउँदै आरसीबी फाइनलमा पुगेको हो। धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 254 रन बनाएको थियो। आरसीबीका कप्तान रजत पाटीदारले अभिजित 93 रन बनाए। विराट कोहली र कृणाल पाण्ड्याले समान 43 रन बनाए। आरसीबीले दिएको 255 रनको लक्ष्य पछ्याएको गुजरात 19 ओभर 3 बलमा 162 रनमा अल आउट भयो। पराजित गुजरातले फाइनल पुग्न अब सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीचको इलिमिनेटर विजेतासँग खेल्नेछ। गएको वर्ष पंजाबलाई हराउँदै आरसीबीले उपाधि जितेको थियो। आईपीएल क्रिकेटको इलिमिनेटरमा आज बेलुका पाउने 8 बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले खेल्दैछन्।
2: अब केही खबर संक्षेपमा। मध्य प्रदेश सरकारद्वारा छात्र शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले साइकल वितरण गर्ने कार्यक्रम अहिले अल्पत्र अवस्थामा छ। छात्राको शिक्षामा सुधार गर्ने उद्देश्यले शुरू गरिएको मुख्यमन्त्री बेटी पढ़ाओ बेटी बचाओ अभियान अन्तर्गतको छात्राले पाउने साइकल गोदाममा थन्किएको हो। यो कार्यक्रम मध्य प्रदेशको तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा शुरू गरिएको थियो। 2075 माघ 1 गतेदेखि लागू गरिएको योजना अन्तर्गत सामुदायिक विद्यालयको कक्षा 8 अध्ययनरत छात्र लाई साइकल वितरण गर्ने लक्ष्य राखिएको थियो। छोरीले पाउने सुविधा गोदाममा थन्कियो शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
3: सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशको नेपाली दूतावास वा कूटनीतिक नियोगमा उपस्थित भए अनलाइन मार्फत बयान र बकपत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ। न्यायाधीश द्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको तीव्र विकास र समाजको आवश्यकता अनुसार अदालत पनि गतिशील हुनुपर्ने ठहर गरेको हो। प्रविधिको बढ़दो प्रयोगले भौगोलिक सिमानालाई संकुचित गरिरहेको अवस्थामा यसलाई निषेध गर्नुभन्दा नियमित गरी न्याय सम्पादनमा सहजता ल्याउनुपर्ने सर्वोच्चको व्याख्या छ। आदेशसँगै अध्ययन वा रोजगारीका लागि विदेशमा रहेका लाखौं नेपालीहरूलाई भौतिक रूपमा अदालत उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई ठूलो राहत पुग्नेछ।
2: रोपाईका लागि किसानले वर्षौंदेखि मल बिउ र सिंचाईको शास्ती बेहोर्नु परेको गुनासो गर्दै आएका छन्। असारमा रोपाईका लागि जेठ पहिलो वा दोस्रो हप्ताभित्र बिउ राखिसक्नुपर्छ, तर जति बेला खेतबारीमा मल चाहिन्छ त्यति बेला सरकारी गोदाम र स्थानीय बजार रित्ता हुने गरेको किसानको गुनासो रहेको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच गोर्खापत्र दैनिकले पाण्डु सैनमा रूपाई पर्व शीर्षकको खबर लेखेको छ। दुर्गम बाजुरा जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिका 10 पाण्डु सैनमा हिजो बिहानैदेखि ठूलो चाडपर्व जस्तो माहौल बन्यो। पाण्डु सैनमा रूपाई रमिता पुस्तौंदेखि जेठ 12 गते हुँदै आएको छ। रूपाईलाई विगतमा झै यसपटक पनि चाडपर्व मनाए जस्तै गरेर निरन्तरता दिइएको हो।
3: नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ग्रे लिस्टबाट हटाउन दबाव बढ़ेपछि सरकारले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणका मुद्दाको फैसला कार्यान्वयनमा सक्रियता देखाउन थालेको छ। कसुरजन्य सम्पत्तिको व्यवस्थापनका लागि 5 वर्ष अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको विभागले अब फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै सम्बन्धित मुद्दाको विस्तृत अध्ययन शुरू गरेको छ। नरुचेको गाँस नबज्ने मुरली
2: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: 8 मन्त्रालय र 2 निकायबाट झण्डै 21 अर्ब बराबरको बजेट सरेन्डर। सामाजिक उत्तरदायित्वको रकम खोस्न खोज्दै सरकार, निजी क्षेत्र अन्यलमा।
2: हप्तामा 2 दिन हुने विधाले सेवाग्राही समस्यामा पुनर्विचार गर्न सदनबाटै माग। धेरै सार्वजनिक विधा हुने हुँदा थप विधा अव्यवहारिक भएको विज्ञको भनाई।
3: गर्मी कम वा बढ़ी महसुस हुनुमा तापक्रमसँगै सापेक्षिक आर्द्रताको पनि भूमिका। मनसूनमा बढ़ने गर्मीमा आर्द्रतालाई समेत ख्याल गरेर योजना बनाउन विज्ञको आग्रह।
2: कंगोमा इबोला संक्रमितको संख्या झण्डै 1000 नजिक। स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि स्थानीयद्वारा आक्रमण र तोड़फोड़।
3: र साबेक विजेता आरसीबी आईपीएल क्रिकेटको फाइनलमा।
2: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन श्रम संस्कृति पार्टीले कार्यक्रममा पार्टीका अध्यक्षको फोटो अनिवार्य राख्न दिएको निर्देशनसँग सम्बन्धित छ। यहाँ पार्टीका अध्यक्ष हर्क साम्पाङ राई जस्ता देखिने व्यक्ति छन्। एउटा कार्यक्रम चलिरहेको छ। कार्यक्रम वरपर जताततै अध्यक्ष राईको फोटो ब्यानरले सजाइएको छ। उनकै अगाडि एकजनाले फोटोसहितको ब्यानर समातेका छन्। कार्यक्रम चलिरहेको भीड़बाट आवाज आइरहेको छ। त्यो भीड़को आवाज सुनेपछि फोटोसहितको ब्यानर समातेका कार्यकर्ताले अध्यक्ष तर्फ हेर्दै भन्दैछन्, कहाँको श्रम गर हुनु नि, शरम गर पो भनेर छन्। यही फोटोले हान्दिम अध्यक्षज्यू। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी परवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: स्तरीय सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: प्रदेश सरकारले आफूहरूसँग गरेका कुनै पनि सहमति कार्यान्वयन नगरेको कर्णालीका वादी समुदायको गुनासो, आन्दोलन गर्ने तयारी।
1: कालीकोटको नरहरिनाथ गाउँपालिका सुगुरखालमा निर्मित एकीकृत बस्ती सुनसान, सरकारको लगानी खेर।
0: 25 करोड बराबरको सल्लाहको आँकडा नेपालगंजमा थन्क्यो, जडीबुटी व्यवसाय समस्यामा।
1: र गुजरातलाई हराउँदै बेंगलुरू आईपीएल क्रिकेटको फाइनलमा आज हैदराबाद र राजस्थान खेल्दै।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। प्रदेश सरकारले आफूहरूसँग गरेका कुनै पनि सहमति कार्यान्वयन नगरेको भन्दै कर्णालीका वादी समुदायले आन्दोलन गर्ने तयारी गरेको बताएका छन्। वादी संघर्ष समितिका संयोजक हिम्मत वादीले प्रदेश सरकारले 6 वर्ष अघि 5 बजे सहमति गरे पनि कार्यान्वयनमा चासो नदेखाएको गुनासो गर्नुभयो। विभिन्न माग राखेर 17 दिनसम्म मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि धरनामा बसेका उनीहरूसँग सरकारले 5 बुधे सहमति गरेको थियो। समुदायलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारले चासो नदिएको उहाँको आरोप छ। कर्णाली सरकार र वादी समुदाय बीच जमीन उपलब्ध गराई दिन संघीय सरकारलाई अनुरोध गर्ने, समुदायको उत्थान र विकासको लागि 2 महिनाभित्र यथार्थपरक प्रतिवेदन पेश गर्ने, प्रदेश सरकारले 3 सदस्यीय कार्यदल गठन गर्ने, नाना खाना र छाना कार्यक्रम अन्तर्गत उनीहरूका लागि आय आर्जनका कार्यक्रम संचार गर्ने सहमति भएको थियो। सहमति अनुसार वादी समुदायको उत्थानका लागि प्रदेशले कुनै ठोस कार्यक्रम नबनाएको भन्दै उहाँलाई फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनु भएको छ। संघीय सरकारलाई पनि कर्णालीका वादी समुदायको स्थितिका बारेमा थाहा होस् भनेर आफूहरू काठमाडौँ जाने र आन्दोलन गर्ने तयारीमा रहेको उहाँको भनाइ छ। वरेन्द्र शाह नेतृत्वको सरकार बनेसँगै थप आशावादी भए पनि माग पूरा गर्ने छरकार नदेखिएपछि काठमाडौँ केन्द्रित हुनु परिरहेको उहाँको भनाइ छ। यसपटक आफ्नो समुदायबाट मन्त्री समेत प्रतिनिधित्व भएकाले समस्या पनि समाधान हुने अपेक्षा राखेको उहाँको भनाइ छ। प्रदेश सरकारले भने नाना खाना र छाना कार्यक्रम अन्तर्गत वादी समुदायका लागि आय आर्जनका कार्यक्रम संचालन गरिने जनाएको छ।
0: कालीकोटको नरहरिनाथ गाउँपालिका स्थित सुगुरखालमा निर्मित एकीकृत बस्ती अहिले सुनसान भएको छ। बस्ती रित्तो भएपछि यति बेला कर्णाली प्रदेश सरकार र स्थानीय तहको करोड़ौंको लगानी खेर गएको छ। वडा नम्बर 4 को लेक क्षेत्रमा बनेको यो बस्तीमा 149 वटा घर, एक माध्यमिक विद्यालय, स्वास्थ्य संस्था सहित आकर्षक एकीकृत बस्ती छ। प्राकृतिक विपद, बाढ़ी पहिरोको जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने उद्देश्यका साथ ठूलो सरकारी बजेट खर्चिएर घर निर्माण गरिएको भए पनि बस्ती विकासको योजनामा स्थानीयको जीवनयापनको दीर्घकालीन समस्यालाई ध्यान नदिँदा बस्ती रित्तिएको हो। खेतबारीमा खेती लगाउनु पर्ने, पशुपालन र परम्परागत थाथलो पुरानै गाउँमा भएकाले स्थानीय त्यहाँ बस्न नमानेको वडा अध्यक्ष नन्दराम बोगटीले बताउनुभयो। सबैको खेती गर्ने ठाउँ तल रहेको भन्ने छ भने डाँडामा बस्ती मात्रै छ। जोखिम टार्न एकीकृत बस्ती निर्माण गरिए पनि स्थानीय बासिन्दाको आय आर्जनको कुनै विकल्प नभएपछि घरमा तालसा लगाएर पुरानै जोखिमयुक्त गाउँमा फर्कन बाध्य भएका बोगटीले बताउनुभयो। बस्तीमा घरहरू भए पनि खानेपानी, विद्युत, विद्यालय र स्वास्थ्य संस्था जस्ता न्यूनतम आधारभूत आवश्यकताको भरपर्दो व्यवस्था छैन। परम्परागत थाथलो र नयाँ बस्ती बीचको दूरीका कारण दैनिक जीवनयापन कठिन भएपछि स्थानीयले यो ठाउँ छोड्न बाध्य भएको उहाँको भनाइ छ। नागरिकका आधारभूत आवश्यकता र व्यावहारिक पक्षको अध्ययन नगरी हतारमा बस्ती बनाउँदा सरकारको लगानी खेर गएको स्थानीयले बताएका छन्।
1: रोल्पाको थवाङमा हावाहुरीले ढालेको रूखले च्यापिएर 2 जनाको ज्यान गएको छ। ज्यान जानेमा थवाङ गाउँपालिका 2 हेलोवाङका 60 वर्षीय रोजु झाँक्री र 50 वर्षीय मनबुजी झाँक्री रहनु भएको रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताउनुभयो। इन्स्पेक्टर नेपालीका अनुसार रोजुको घटनास्थलमै र मनबुजीको उपचारका लागि कास्की पोखरातर्फ लैजाने क्रममा बाटोमै ज्यान गएको हो। उहाँहरू दुवैजना हिजो साँझ थमाङ आधारभूत विद्या अस्पतालमा बिरामी भेट्न पुग्नु भएको थियो। बिरामी भेटेर घरतर्फ फर्कने क्रममा साँझ हावाहुरी सहितको पानीले बाटोमाथिबाट 29 को रूख ढलेपछि उहाँहरूलाई च्यापेको थियो।
0: सल्यानको सल्ली बजारमा गरिएको बजार अनुगमनका क्रममा ठूलो परिणाममा म्याद गुज्रेका तथा अवैध सामग्री बरामद गरिएको छ। बनगाडको पिण्डे नगरपालिका उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यान लगायत निकायको संयुक्त अनुगमन टोलीले सल्ली बजार तथा देवस्थल बजार क्षेत्रमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ, अवैध घरेलु मदिरा, मेडिकल सामग्री तथा एग्रोभेटजन्य औषधि बरामद गरी नष्ट गरिएको हो। अनुगमन टोलीले व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालन भइरहेका व्यवसायलाई 7 दिनभित्र कानूनी प्रक्रियामा आउन निर्देशन समेत दिएको छ। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने सामग्री खुल्ला रूपमा बिक्री वितरण भइरहेको भेटेपछि अनुगमन टोलीले कडाईका साथ कार्यवाही प्रक्रिया अघि बढ़ाएको जनाएको छ। अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालन भएका पसल समेत फेला परेकाले त्यस्ता व्यवसायलाई 7 दिनभित्र दर्ता तथा नवीकरण गर्न निर्देशन दिइएको छ। अनुगमनमा नगर प्रमुख कर्णबहादुर बुढाथोकी, उप प्रमुख पुरूषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी लगायत सहभागी हुनुहुन्थ्यो। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यान, उद्योग वाणिज्य संघ सल्यान, सुरक्षाकर्मी, बजार व्यवस्थापन समिति, पालिकाका कर्मचारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
2: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुखायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084420156।
5: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
7: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।

0: 081-534-328 फेरि सुन्नुहोस् है 98-480-27-590।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाप चाहिँ।
2: जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रारी वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-455।
4: रेडियो
5: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले प्रदेश सरकारले आफूहरूसँग गरेका कुनै पनि सहमति कार्यान्वयन नगरेको कर्णालीका वादी समुदायको गुनासो, आन्दोलन गर्ने तयारी, कालीकोटको नरहरिनाथको सुंगुरखालमा निर्मित एकीकृत बस्ती सुनसान, सरकारको लगानी खेर गयो लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर, कर्णाली प्रदेशका दुई पालिकामा अझै पनि 4G एलटीई सेवाको पहुँच पुग्न सकेको छैन। नेपाल टेलिकमको सेवा विस्तारमा भइरहेको ढिलाइले 4G सेवा लिन आतुर टेलिकमका उपभोक्तालाई 3G सीमित हुनुपर्ने बाध्यता रहेको छ। नेपाल टेलिकमले भने डोल्पा जिल्लाको डोल्पा बुद्ध गाउँपालिका र सेफोक्सिना गाउँपालिकामा 4G सेवा विस्तार गर्न बाँकी रहेको जनाएको छ। टेलिकमको कर्णाली प्रादेशिक निर्देशमा आएका निर्देशक निरज जोशीले दुर्गम भौगोलिक अवस्था र पूर्वाधार अभावले डोल्पाका दुई पालिकामा 4G सेवा विस्तार गर्न ढिलाइ भइरहेको बताउनुभयो। कर्णाली प्रदेशका 79 पालिकामा 2G-3G सेवा संचारमा रहेको छ भने उहाँले हाल 4G सेवा पुर्न नसकेका डोल्पाका दुई पालिकामा छिट्टै सेवा विस्तार गरिने योजना रहेको बताउनु भएको छ। यता डोल्पो क्याम्पस धुनेका क्याम्पस प्रमुख विष्णुलाल बुढाले अनलाइन सेवा, डिजिटल कारोबार र शैक्षिक गतिविधिका लागि गाउँमा नागरिकलाई सदरमुकाम धाउनु पर्ने बाध्यता रहेको बताउनुभयो। उहाँले 4G सेवा विस्तार गर्न भइरहेको ढिलाइले ग्रामीण सर्वसाधारणसँगै विद्यार्थीलाई समेत समस्या भइरहेको उल्लेख गर्नुभयो। श्री फुक्सुन्द गाउँपालिकाका उपाध्यक्ष प्रेममा वाङछेन गुरूङले इन्टरनेट अभावका कारण स्थानीय सरकारका काम कार्यमा समेत प्रभावित भएको बताउनुभयो। उहाँले इन्टरनेटको प्रभावकारी सेवा उपलब्ध हुँदा स्थानीयको दैनिक जीवन समेत प्रभावित बनेको बताउनु भएको छ। माथिल्लो रोल्पामा कमजोर नेटवर्कको कारण सामान्य इन्टरनेट सेवा प्रयोग गर्न समेत समस्या आउने गरेको छ। छिटो 4G सेवा विस्तारका लागि जिल्ला, प्रदेश र संघीय तहमा समेत पटक पटक पहल गरिए पनि कुनै सुनाइ हुन नसकेको उहाँले गुनासो गर्नुभयो।
5: 25 करोड़ बराबरको 12 टन सल्लाहको आँकडा भारत निकासी नहुँदा जडीबुटी व्यवसाय समस्यामा परेका छन्। आँखाको निकासी कर 7% भएकाले 25 करोड़ बराबरको 12 टन सल्लाहको आँखा गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसाय संघ नेपालगंजका अध्यक्ष टंक शर्माले बताउनुभयो। भन्सार निकासी छूट भए सल्लाहको आँखा भारत निकासी हुने भन्दै उहाँले सरकारसँग आग्रह गरे पनि यसको समाधान हुन नसकेको बताउनु भएको छ। करिब 30 वर्ष पुरानो सल्लाहको रूखबाट त्यस्तो आँखा निस्कने गरेको र त्यसलाई भारतमा श्रीखण्ड जस्तै महत्व दिने गरिएको उहाँको भनाई छ। उहाँले सल्लाहको आँखा डोटी, डडेलधुरा, बैतडी लगायत जिल्लाबाट नेपालगंज आउने गरेको बताउनुभयो। यसबाहेक जटामासी, अमला, हिरौला, दालचिनी पनि निकासी हुन सकेको छैन। यी जडीबुटी भारतमा सूचीकृत नभएको कारण निकासी हुन नसकेको उहाँको भनाइ छ। नेपालमा जडीबुटीबाट प्रशस्त सम्भावना रहे पनि त्यसतर्फ ध्यान र चासो पुग्न नसकेको भन्दै उहाँले घर घरमा जडीबुटीको उत्पादन भइरहेको भए पनि व्यवसायीकरण हुन नसकेको बताउनु भएको छ।
6: दार्चुलाको हिमालय क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी हर्षा गुम्बा संकलनका लागि हालसम्म 138 जनाले अनुमति पत्र 4G लिएका छन्। अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले वैशाख अन्तिम सातादेखि अनुमति पत्र वितरण शुरू गरेको जनाएको छ। कार्यालयका सूचना अधिकारी अरूण चौधरीले हालसम्म वितरण गरेका सबै अनुमति पत्र संरक्षण क्षेत्रभित्रका रहिथाने बासिन्दाका लागि जारी गरेको निलो कार्ड रहेको बताउनुभयो। संकलनकर्ताको सहजताका लागि अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय सहित जिल्लाका 11 विभिन्न स्थानबाट अनुमति पत्र वितरण भइरहेको छ। संरक्षण क्षेत्रले संकलनकर्ताको भौगोलिक अवस्था अनुसार 3 प्रकारका परिचय पत्र र शुल्क निर्धारण गरेको छ। संरक्षण क्षेत्रभित्रका स्थानीय नागरिकका लागि निलो कार्ड बापत प्रति व्यक्ति 500, दार्चुला जिल्लाभित्रका नागरिकका लागि पहिलो कार्ड बापत 2000 रूपियाँ तथा जिल्ला बाहिरका नागरिक

0: यसका लागि प्रातोकार बापत 3,000 रूपियाँ शुल्क तोकिएको छ। यात्रा गुम्बा उसार प्रसार तथा व्यवस्थापन कार्यविधि अनुसार यात्रा गुम्बा पाइने प्याटर्न प्रत्येक वर्ष जेठ 15 गतेदेखि असार 15 गतेसम्म मात्र खुला रहने कानूनी व्यवस्था रहेको छ। यद्यपि प्याटर्न खुल्ने समय बाँकी रहे पनि संरक्षण क्षेत्रभित्रका केही स्थानीयवासी वैशाख महिनादेखि नै हिमाली क्षेत्रमा पुगेर यात्रा गुम्बा संकलनका लागि जुटिसकेका छन्।
1: कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा गए राति हिजो साँझ हावाहुरी सहित पानी परेको छ। गैराती भएको हावाहुरीका कारण सुर्खेत लगायतका आसपासका क्षेत्रमा विद्युत सेवा समेत अवरूद्ध भएको छ। हावाहुरी पानी परे पनि नेपालगंज, धनगढ़ी लगायतका क्षेत्रमा भने तापक्रम लगातार 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन भने प्रभावित बनेको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँमा तातो हावा चल्ने सम्भावना रहेको जनाएको छ।
0: फेरि खबरमा खबरको सिलसिला आउँदै जारी छ। अहिले भने अर्को छोटो विश्राम।
2: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
3: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू, प्राङ्गारिक तथा रासायनिक मलखात, च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी, सूक्ष्म तत्व एवं भिटामिनहरू, इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याङ बनाउने रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाइ सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण, मिनी पावर टिलर, मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोड राइटर सुनिता कुमारी शाही बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
4: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
5: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
4: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
5: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
4: अन्कल सेवाहरू,
5: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
6: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। मुगुको स्वरूप गाउँपालिका सातका बालसुन्दरी विष्ट अधिकांश विद्यार्थीहरू

0: भएका छन्। स्वास्थ्य केन्द्र र शिविरमाथिको आक्रमण र तोडफोडका घटना भएका छन्। विकीका अनुसार स्थानीय समुदायमा डर, भ्रम र विश्वास बढ़ाउँदैकाले रोग नियन्त्रण कठिन बनेको छ। साथै सुरक्षा चुनौती र मानवीय द्वन्द्वले पनि स्वास्थ्य अभियानलाई असर पारेको छ।
1: भेरी खबरमा अब लागौं खेल खबरतर्फ। कर्णाली प्रदेश स्तरीय 16 राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरू भएको छ। वीरेन्द्रनगरमा शुरू प्रतियोगितामा 15 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न खेलमा छात्र र छात्रा गरी प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा भलिबल र एथलेटिक्सका साथै कराते, तेक्वान्दो, बक्सिङ, उस्तु र कबड्डी लगायतका खेलहरू समावेश गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ी छनौट गरी राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शील्डका लागि कर्णालीको प्रदेशको टीमको छनौट गरिनेछ। प्रतियोगिताको एक समारोहका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री आमलाल कणेलले उद्घाटन गर्नुभएको छ।
0: साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु आरसीबी आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ। पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई 92 रनले हराउँदै आरसीबी फाइनल पुगेको। धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 254 रन बनाएको थियो। आरसीबीले दिएको 255 रनको लक्ष्य पछ्याएको गुजरात 19/3 बलमा 162 रनमा अलआउट भएको थियो। पराजित गुजरातले फाइनल पुग्न सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीचको इलिमिनेटर विजेतासँग खेल्नेछ। गएको वर्ष पञ्जाबलाई हराउँदै आरसीबीले उपाधि जितेको थियो। आईपीएल क्रिकेटको इलिमिनेटरमा आज बेलुका 8 बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्नेछन्।
1: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: प्रदेश सरकारले आफूहरूसँग गरेका कुनै पनि सहमति कार्यान्वयन नगरेको कर्णालीका वादी समुदायको गुनासो, आन्दोलन गर्ने तयारी।
1: कालीकोटको नरहरिनाथको सुंगुर खालमा निर्मित एकीकृत बस्ती सुनसान, सरकारको लगानी खेर।
0: 25 करोड़ बराबरको सल्लाहको आँकडा नेपालगंजमा थन्कियो, जडीबुटी व्यवसायी समस्यामा।
1: र गुजरातलाई हराउँदै बेंगलुरू आईपीएल क्रिकेटको फाइनलमा, आज हैदराबाद र राजस्थान खेल्दै। हवस् त, तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यो तिनजेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। Radio Tiger Studio Time. अहिले बिहानको 7 बजेको छ।
3: एस ट्राइन्सका प्रायोजक फुलिगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर, दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर फुलिगाउँमा जाऊ।
4: डाक्टर आउने सम्बन्धी सूचना, राजवंशी मेडिकल भुरीगाउँमा
5: यही जेठ 16 गते शनिबारको दिन
4: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू, पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98582500002।
6: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
7: ए लिनुहोस् त।
6: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
7: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
6: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
7: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
6: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
8: हाम्रो यहाँ थान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।

0: सम्बन्धी सूचना राजवंशी मेडिकल भुरी गाउँमा
1: यही जेठ 16 गते शनिबारको दिन
0: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर सिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98 85 25 00 02।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570335082।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन्छ सधैँ बाजै।

0: यहाँको पुजारी को हुनुहुन्छ?
1: मैले चिने यहाँलाई।
0: यो तिलको छाना फेरेर पित्तलको राख्ने, गजुरमा सुनको जलप राख्ने,
2: 4-5 करोड जति लाग्छ त्यो सब उहाँले दिइबक्सिन्छ।
1: तपाईँले ठेक्कामा निर्माण गर्नुभएको सरकारी भवनहरू चर्किसके, पुलहरू बन्दा बन्दै भत्किसके, सड़कहरू बन्दा बन्दै खाल्टा खुल्टु भइसके, देशका संरचनाहरू पनि त यो मन्दिर जस्तै पवित्र हुन् नि। त्यसरी कमाएको पैसाले हामी यो मन्दिर बनाउन दिँदैनौँ। त्यसरी पूजा गर्दैमा भगवानले माफी दिलान् र
0: तपाईँहरूलाई त मैले चिनिन नि।
3: हामी अत्याधिक रूपयाँ अनुसन्धान आयोगबाट तपाईँसँग केही कुरा सोध्नु पर्ने भएकोले तपाईँ हामीसँग हिँड्नु होला।
2: ए हजुर, तपाईँलाई फोन गर्दैछु म, लौ न छिटो।
4: उता गएर कुरा गर्न मिल्छ, तपाईँ हामीसँग हिँड्नुहोस्।
1: त्यसरी पूजा गर्दैमा भगवानले माफी दिलान् र
5: तपाईँले

0: मनभरिको प्रतिष्ठा कसैले जपत गर्न सक्दैन। पदको दुरुपयोग गरी आर्जेको सम्पत्ति जपत हुन सक्छ।
1: अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौँ।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ नै।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टूडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भिगा बजार बर्दिया।
1: खुशीको खबर,
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
5: होइन अञ्जना, पैसा छन् कि गनेर बसेकी छौ त? कताको तयारी हो?
6: तयारी त तयारी नै हो, यसपालिको दसैँमा TVS कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
5: अनि TVS कम्पनीको किन नि?
6: TVS कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले TVS नै मेरो रोजाई हो।
5: ओहो, TVS को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि TVS कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
6: अब कता हुनु नि, हाम्रै भुरी गाउँमा रहेको लाखा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा TVS कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मरमत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
5: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू। सम्पर्क मोबाइल नम्बर 98-151-72-681 र 98-164-24-650।
7: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित भरको खाना रोजौं। स्वस्थ किशोरी नै

0: स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।

0: कहाँ हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
2: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप राइटर राधा रिजाल 9899771777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाप छै।

0: निजी पोली क्लिनिकहरू मध्ये केपी पोली क्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोली क्लिनिकका सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोली क्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका एक, खुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
2: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: 40 जना घाइते र एसियाली खेलकुद महिला क्रिकेट छनौटमा नेपालले आज चीनसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर सरकारवाला निकायको सुझावलाई समेत समेटेर अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट लेखनलाई अन्तिम चरणमा पुर्याएको छ। संघीय संसदका दुवै सदनमा सांसदहरूले दिएका सुझाव राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले चुनावमा गरेको वाचापत्र सरकारको सुशासनको मार्गचित्र लगायतका विषयलाई केन्द्रमा राखेर बजेट लेखन कार्य भइरहेको हो। पर्सि जेठ 15 गते गणतन्त्र दिवसको दिन संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आउँदो आर्थिक वर्ष 83-84 को बजेट प्रस्तुत गर्नुहुनेछ। नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ 15 गते नै बजेट प्रस्तुत हुँदै आएको छ। पछिल्ला केही दिनदेखि अर्थमन्त्री डाक्टर सोनिम वागले बिहानदेखि मध्यरातसम्म बजेट लेखनलाई अन्तिम रूप दिन लागि परेको उहाँका स्वकीय सचिव नवीन ढुङ्गानाले जानकारी दिनुभयो। संघीय संसदले सांसदहरूको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तमाथिको छलफलका क्रममा दिएका सुझावलाई पनि लिपिबद्ध गरेर प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र अर्थ मन्त्रालयलाई विवरण उपलब्ध गराएको छ। अर्थमन्त्री डाक्टर वागले पूर्व अर्थमन्त्रीहरू अर्थविदहरू विभिन्न संघ महासंघका प्रतिनिधिसँग पनि बजेटका बारेमा छलफल गरिसक्नु भएको छ। कानूनी सुधार संस्थागत उत्तरदायित्व समयसीमा डिजिटल ट्र्याकिङ प्रत्यक्ष अनुगमन र परिणाम मापनलाई राज्य संचालनको केन्द्रमा राखिएको अर्थमन्त्रीले बताउँदै आउनुभएको छ। झण्डै 2/3 मत प्राप्त सरकारले प्रस्तुत गर्न लागेको बजेटलाई अत्यन्तै महत्वका साथ हेरिएको छ। सिंहदरबारको नवनिर्मित संघीय संसद भवनमा अर्थमन्त्री डाक्टर वागले बजेट प्रस्तुत गर्नुहुनेछ। संघीय संसद सचिवालयका अनुसार बजेट प्रस्तुत गरिने भवनको निर्माण सम्पन्न भएको छ। अत्यधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। कोशी मधेश बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च छ। हिजो धनगढ़ीमा सबैभन्दा धेरै तापक्रम 40 डिग्री सेल्सियस पुगेको थियो भने भैरहवा र नेपालगंजको तापक्रम पनि 40 डिग्री सेल्सियसको हाराहारी पुगेको थियो। लगातार उकालो लागिरहेको तापक्रमको कारण जनजीवन प्रभावित बनेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि सुदूरपश्चिम र प्रदेशको तराई भागमा तातो दिन हुने सम्भावना छ। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको निम्नचापीय क्षेत्रको प्रभाव रहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी मधेश बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागमा आंशिक बादल लाग्नेछ र तराई भागमा मौसम मुख्यतया सफा नै रहनेछ। मधेश प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको तराई र पहाड़ी भागका थोरै ठाउँमा आज दिउँसो पछि पनि हावाहुरीको सम्भावना छ। हिजो पनि केही ठाउँमा हावाहुरी र वर्षा भएको थियो। मुस्ताङ हुँदै चीनको सीमाना कोरला नाका जोड्ने बेनी जोमसोम कोरला सड़क खण्ड अन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरूद्ध छ। म्याग्दीको रघुगंगा गाउँपालिका 2 माथिल्लो बैसरी सिरुबारीमा पहिरो खसेपछि 76 किलोमिटर दूरीको बेनी जोमसोम सड़कमा गाड़ी चल्न सकेका छैनन्। सड़क अवरूद्ध हुँदा बेनीदेखि मुस्ताङतर्फ र जोमसोमदेखि बेनीतर्फ चल्ने गाड़ी बीच बाटोमै रोकिएका हुन्। स्थानीय बासिन्दाका साथै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि जाने पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन्। जिल्ला प्रहरीले म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल सिन्हाका अनुसार सड़क विभाग र बेनी जोमसोम कोरला सड़क योजनासँग समन्वय गरेर अवरूद्ध सड़क खुलाउन उपकरण परिचालन गरिएको छ। पानी पर्ने बित्तिकै सिरुवारी क्षेत्रमा पहिरो खस्ने समस्या दोहोरिने गरेको छ। सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइन मार्फत बयान वक्पत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ। न्यायाधीश द्वै हरि भुइँयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सीमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान वक्पत्र गर्न सकिने आदेश गरेको हो। अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनैतिक निकायमा उपस्थित भई नेपालमा चलिरहेको मुद्दामा बयान र वक्पत्र गर्न पाउने सुविधा दिनुपर्ने ठहरसहित आदेश गरेको हो। आदेशसँगै अध्ययन वा रोजगारीका लागि विदेशमा रहेका लाखौं नेपालीलाई भौतिक रूपमा अदालत उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई राहत पुग्ने भएको छ। सर्वोच्च अदालतले धरौटी वा जमानत बुझाउनु पर्ने भएमा प्रतिवादीले सम्बन्धित दूतावासको खातामा वा नेपाल स्थित कानूनी वारिस मार्फत अदालतमा रकम दाखिला गर्न सक्ने व्यावहारिक विकल्प पनि दिएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति निकालेर राज्य कोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने गुनासो तथा भ्रम सिर्जना भएकोमा ध्यानकर्षण भएको जनाएको छ। समितिका अनुसार समस्याग्रस्त घोषित 20 सहकारीका 10,000 रूपियाँ भन्दा कम बचत मागदावी भएका साना बचतकर्ताको बचत फिर्ताको कार्य चरणबद्ध रूपमा भइरहेको छ, तर अहिलेसम्म चक्रिय कोष स्थापना भने भएको छैन। समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट नै सम्बन्धित सहकारीको बचतकर्तालाई बचत रकम फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। मन्त्री परिषदको गएको 13 गतेको बैठकबाट स्वीकृति 100 कार्यसूचीको बुदा नम्बर 99 भएको व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रिय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि 2083 जारी गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। कास्कीको पोखरा महानगरपालिका 9 पोखरा बस पार्क निर्माणका लागि 2030 सालमा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा बिक्री वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न 3 सदस्यीय समिति गठन गरिएको छ। पोखरा उपत्यका नगर विकास समितिले पूर्व न्यायाधीश शंकर राज बरालको अध्यक्षतामा समिति गठन गरेको हो। समितिमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी र पोखरा उपत्यका नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश सुवेदी सदस्य सचिव रहनु भएको छ। बस पार्क निर्माणका लागि अधिग्रहण गरिएको 196 रोपनी जग्गा मध्ये राजमार्ग विस्तारको क्रममा झण्डै 9 रोपनी क्षेत्रफल प्रयोग भएपछि बाँकी रहेको 187 रोपनी जग्गा सम्बन्धी सट्टापट्टा बिक्री वितरण तथा क्षतिपूर्ति प्रक्रियाबारे विभिन्न गुनासा, लिखित उजुरी तथा प्रश्नहरू उठ्दै आएका छन्। विशेष गरी केही व्यक्तिले नपाउनुपर्ने क्षतिपूर्ति प्राप्त गरेको, वितरण प्रक्रियामा असमानता भएको लगायतका विषय सार्वजनिक भएपछि सत्य तथ्य छानबिनका लागि समिति गठन गरिएको नगर विकास समितिका अध्यक्ष तथा पोखरा महानगरका मेयर धनराज आचार्यले बताउनुभयो। उहाँका अनुसार समितिलाई विगत 51 वर्षको अवधिमा विभिन्न चरणमा भएका निर्णय, सट्टापट्टा तथा वितरण प्रक्रिया सम्बन्धी कागजातको अध्ययन, विश्लेषण र परीक्षण गरी न्यायिक दृष्टिकोणबाट प्रतिवेदन तयार गर्न जिम्मेवारी दिएको छ। समितिलाई प्रतिवेदन पेश गर्न 15 दिनको कार्य समय अवधि तोकिएको छ। यसैगरी महानगरले बस पार्क क्षेत्रभित्र बसोबास गर्दै आएका सुकुम्बासी तथा भूमिहीन परिवारको वास्तविक अवस्था पहिचान गर्न तथा जग्गा व्यवस्थापनको लागि 2 छुट्टा छुट्टै समिति पनि गठन गरेको छ। अब विदेशको खबर। दक्षिण लेबनानका विभिन्न क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 31 जनाको ज्यान गएको छ, 40 जना घाइते भएका छन्। इजरायली सेनाले दक्षिण लेबनानका बुर्ज अल सवलमाली कोथरियात, अल रुजु, हबुस, मारका र साला लगायतका शहर तथा गाउँलाई निशाना बनाएर श्रृंखलाबद्ध सैन्य आक्रमण गरेको हो। पछिल्लो हवाई आक्रमणमा दर्जनौं नागरिकको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी बीबीसीले जनाएको छ। गएको मार्च 2 चलिरहेको इजरायल हिजबुल्लाह संघर्षमा अहिलेसम्म 3,000 भन्दा धेरैको संख्यामा नागरिकले ज्यान गुमाएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानी सशस्त्र समूह हिजबुल्लाहलाई धराशायी बनाउन सैन्य आक्रमणको तीव्रता बढ़ाउने घोषणा गर्नुभएको थियो। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले आज चीनसँग खेल्दैछ। मलेसियाको बायुमास ओभलमा खेल नेपाली समयअनुसार पौने 12 शुरू हुनेछ। नेपाल रहेको समूह बीमा चीन र इण्डोनेसिया छन्। नेपालले समूह चरणको दोस्रो खेलमा भोलि इण्डोनेसियासँग खेल्नेछ। प्रतियोगिताको पहिलो दिन हिजो चीनले इण्डोनेसियालाई हराउँदै विजय शुरूआत गरेको छ। नेपालको महिला टोलीले अहिलेसम्म चीनसँग खेलेका 2 टी20 खेलमा जितेको इतिहास छ। छनौट प्रतियोगितामा 6 सहभागी छन्। समूह एमा मलेसिया, हङकङ र थाइल्याण्ड रहेका छन्। दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आउँदो आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा सरकारको सुशासनको मार्गचित्र, चुनावी वाचापत्र लगायतका विषय केन्द्रमा। आज पनि तराई क्षेत्रमा तातो दिन, केही ठाउँमा पानी पर्ने सम्भावना। म्याग्दीको सिरूबारीमा पहिरो खसेपछि बेनी जोमसुम सड़क अवरूद्ध। विदेशबाट पनि बयान र बकपत्र गराउन सकिने सर्वोच्चको ऐतिहासिक आदेश। भौतिक रूपमा उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई राहत पुग्ने। दक्षिण लेबनानमा इजरायलको हवाई आक्रमण, 31 ज्यान गयो, 40 घाइते। र एसियाली खेलकुद महिला क्रिकेट छनौटमा नेपालले आज चीनसँग खेल्दै।
4: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, दकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-53-00-450।
5: सबैले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा?
6: हेर्दैनन् त, यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न, म पनि बनाउँछु गएर।
5: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
7: हजुर, हामी कहाँ बिना रसायनको नम्बर 1 सुनबाट आधुनिक किसिमका गरगहना, रानीहार, छटके तिलहरी, चूडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गरगहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
6: सुन चाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
7: प्रोफ राइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98195480-01 र 98686-9140।
8: अब भोकै घर जाने कुरा पनि त भएन।
6: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
8: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भण्डार पारी साउथ मिष्ठान भण्डार छ, हेर त, त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर हिमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

बाडुल खेलाउने मेरा सुनामी आउने बाडुल खेलाउने मेरा सुनामी आउने अरे भाषा।

0: डम्बरेलले डिट्टु डिलिभरी जति दखल दियो त।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाँच्छ।

0: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
1: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप फुरिगाउँमा जाने नि।
2: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 9845-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरिगाउँ बजार, बर्दिया।
3: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश। आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ। स्वस्थ बच्चा, उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
4: रेडियो टाइगर 79.2 MHz नामै काफी छ। Radio Tiger Studio Time. अहिले बिहानको 10 बजेको छ।
5: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
6: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
5: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
6: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढ़िरहेको छ।
5: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।

0: त्यसकै उत्कृष्ट क्षार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसार रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
1: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
1: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
0: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाज सुन्नु।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: थाल्यो गाह्रो पो भयो त दा।
1: ल काका किन चिन्ता गर्नु भएको, घर सञ्चालित स्टोर छ नि।
2: ओ अब चिन्ता गर्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98-6-71-777 घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: मलाई के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया
0: प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482979774
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज रेडियो टाइगर स्टुडियो टाइम यति बेला बिहानको 11 बजेको छ

0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।
1: डाक्टर आउने सम्बन्धी सूचना राजवंशी मेडिकल भुरी गाउँमा
2: यही जेठ 16 गते शनिबारको दिन
1: दिउँसा 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98582500002।
3: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
4: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कतिचोटि भनिसके, एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिल्यै मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
3: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र? पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
4: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
3: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भरिगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याऊ न, मलाई हतार भइसक्यो।
4: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
5: हजुर, हाम्रो यहाँ कोट, स्टप कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।

0: सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-0-67-187 र 9869-51-84-78।
1: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्तिया।
2: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूआत गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
3: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको 1 घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा, उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
4: यो हो रेडियो टाइगर 99.2 MHz।
5: रेडियो टाइगर स्टुडियो टाइम।
6: अहिले दिउँसोको 3 बजेको छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म विकास चापागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाघ्यो, रेमिट्यान्समा उल्लेख्य वृद्धि, विदेशी विनिमय संचितमा ऐतिहासिक कीर्तिमान। मौजदात रहेको रासायनिक मलले असार अन्तिमसम्म मात्रै पुग्ने, पर्याप्त बजेट नहुँदा किन्न नसकेको भनाई, समयमै व्यवस्थापन गर्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुक्खाको जोखिम, एल निनोको जोखिमलाई ख्याल गरेर पूर्व तयारी गर्न विज्ञहरूको सुझाव। अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़्यो, एसिया युरोप र ल्याटिन अमेरिकामा माग धेरै। र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी शुरूआत। नेपाल खबरमा अब पूरा खबर। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब नाघेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले संघीय संसदमा पेश गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार 3.85% बढ़ेर 66.9 खर्ब रूपियाँ पुग्ने अनुमान गर्नुभएको हो। नेपालको गृहस्थ उत्पादन जीडीपीमा उपभोगको हिस्सा 90.3% रहनेछ। प्रति व्यक्ति राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान छ। बाह्य क्षेत्रतर्फ उत्साहजनक तथ्य सार्वजनिक भएका छन्। रेमिट्यान्स 37.7% बढ़ेर 14.50 खर्ब पुगेको छ। विदेशी विनिमय संचित 34.14 खर्ब पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले 18 महिना भन्दा बढ़ीको आयत धान्न पर्याप्त छ। तथापि व्यापार घाटा 11% भन्दा बढ़ीले वृद्धि भई 10.98 खर्ब पुग्नु चुनौतीको रूपमा रहेको छ। सरकारको कुल सार्वजनिक ऋण 28.78 खर्ब अर्थात कुल ग्राहक उत्पादनको 43.6% पुगेको छ। मुद्रा स्फीति भने 2.13% नियन्त्रणमै छ। सामाजिक सूचकतर्फ मानव विकास सूचाङ्क 0.622 पुगेको छ भने नेपालको औसत आयु 71.3 वर्ष कायम छ। आधारभूत तहको विद्यालय भर्ना दर 97.8% पुगेको छ। अर्थमन्त्री वाग्लेले विश्वव्यापी अनिश्चितताका बावजूद नेपालका समष्टिगत आर्थिक सूचाङ्कहरूमा सुधार आएको बताउनुभयो। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ। आज बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदको लागि पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको संकट उत्पन्न हुने चेतावनी दिनुभयो। उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झण्डै 9 लाख मेट्रिक टन भए पनि सरकारले बढ़ीमा 5 लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको छ। यसपालि भाव बढ़ेकाले 3,59,100 मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग 1,05,241 मेट्रिक टन मौजदात रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार यो मलले असार अन्तिमसम्म मात्रै धान्छ। बैठकमा सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। यस्तै कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यानाकर्षण भएको बताउनुभयो। कृषि वन तथा वातावरण मन्त्री गीता कुमारी चौधरीले आउँदो आर्थिक वर्ष 2083-84 सम्ममा झण्डै 1 खर्ब रूपियाँ बराबरको काठ बिक्री गर्ने लक्ष्य लिएको बताउनु भएको छ। संघीय संसदमा मन्त्रालय गत बजेटमाथि छलफल को जवाफ दिँदै उहाँले वन क्षेत्रको उचित व्यवस्थापन मार्फत नेपाललाई काठमा आत्मनिर्भर बनाउँदै निर्याततर्फ अघि बढ़ाउने योजना सार्वजनिक गर्नुभएको हो। अहिले नेपालको 46% भन्दा बढ़ी भूभाग वनले ओगटेको छ भने वार्षिक झण्डै 3 करोड़ घन फिट काठ उत्पादन भइरहेको छ। मन्त्री चौधरीले वन अतिक्रमणको तथ्याङ्क संकलनका लागि 7 प्रदेशलाई पत्राचार गरिएको र तथ्याङ्क प्राप्त भएपछि कानूनी प्रक्रिया अगाडि बढ़ाइने बताउनुभयो। यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुक्खाको जोखिम बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागले मनसून अवधिमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। यसका साथै अधिकतम र न्यूनतम तापक्रम दुवै सरदर भन्दा बढ़ी हुने अनुमान छ। यो अवस्थाको मुख्य कारण प्रशान्त महासागरमा विकसित हुन लागेको एल निनो हो। एल निनो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरिको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले दक्षिण एसियामा मनसूनी वर्षा कमजोर हुने, सुक्खा लम्बी र कृषि उत्पादनमा रास आउने खतरा हुन्छ। अमेरिकाको मौसम संस्था एनओएए का अनुसार जूनदेखि अगस्तभित्र एल निनो विकास हुने सम्भावना 62% छ। विश्व मौसम संगठनले पनि यस वर्ष दक्षिण एसियाको धेरै जसो भागमा औसत भन्दा कम वर्षा हुने आकलन गरेको छ। यस्तो अवस्थामा सुक्खा खेती प्रविधि अपनाउन, पानीको मितव्ययी उपयोग गर्न र वैकल्पिक बालीको तयारी गर्न किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्माले बताउनुभयो। सरकारी निकायहरूले सिंचाई व्यवस्थापन र खाद्य भण्डारणतर्फ अहिलेदेखि नै ध्यान दिनुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभागले अहिले नै अत्यन्त भयावह अवस्थाको निष्कर्ष निकाल्नु हतार हुने बताइरहेको छ। तर स्वतन्त्र विज्ञहरू यसपालि जेठको अन्त्यदेखि साउनको अन्त्यसम्म नै पानी निकै कम पर्ने र विशेष गरी देशको पश्चिमी क्षेत्रमा लामो सुक्खा हुने चेतावनी दिइरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्री विरूद्ध मुद्दा दायर गरेको छ। लागू औषध मुद्दा मिलाइदिने बहानामा सेवा गराईबाट घुस लिएको अभियोग लागेका छेत्री विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत छेत्री लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरी दिने र पक्राउ नगर्ने मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रूपियाँ घुस मागे गरेको आरोपमा पक्राउ परेका थिए। आयोगले छेत्रीसँग 50,000 रूपियाँ बिगो कायम गरी सोही बमोजिम जरिवाना र कैद सजायको माग दावी गरेको छ। अब विदेशको खबर। गएको अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़ेको छ। अप्रेलमा चीनले 2,78,081 विद्युतीय गाड़ीको निर्यात गरेको विश्वव्यापी वित्तीय सफ्टवेयर डेटा मिडियार प्रविधि कम्पनी ब्लूमबर्गलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। यो सँगै यस वर्षको अहिलेसम्म चीनले 8,93,852 विद्युतीय गाड़ी निर्यात गरेको छ। चीनले विद्युतीय गाड़ी सबैभन्दा धेरै एसियामा 1,10,613, युरोपमा 83,813 र ल्याटिन अमेरिकामा 52,897 निर्यात भएको छ। अमेरिका र युरोपले आफ्नो घरेलु बजारमा चिनिया गाड़ीलाई प्रतिबन्धित गर्ने प्रयास गरे पनि चीनको निर्यात बढ़िरहेको छ। चिनिया विद्युतीय गाड़ीमा अमेरिकाले 100% र युरोपेली संघले 35.3%सम्मको कर लगाउँदै आएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईईए का अनुसार चीन विश्वव्यापी रूपमा विद्युतीय गाड़ीको सबैभन्दा ठूलो उत्पादक हो। सन् 2025 उत्पादन भएका 2,20,00,000 गाड़ी मध्ये झण्डै 75% हिस्सा चीनले ओगटेको थियो। अब खेल खबर एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट संरचना चीनलाई हराउँदै नेपालले विजयी शुरूआत गरेको छ। मलेसियाको बायोमास ओभलमा आज भएको समूह बीको खेलमा नेपालले चीनलाई 19 रनले हरायो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। चीनकी मिएङए झूले 30 रन बनाइन्। नेपालकी रिया शर्माले 2 विकेट लिइन्। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन बनायो। नेपालकी पूजा महतोले 63 रन बनाई। चीनकी मा रोइकेले 2 विकेट लिइन्। यो सँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि इण्डोनेसियासँग खेल्नेछ। प्रतियोगितामा आजै भएको समूह एको खेलमा थाइल्याण्डले मलेसियालाई 7 विकेटले हरायो। 6 टोली सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाग्यो। रेमिट्यान्स उल्लेख्य वृद्धि। विदेशी विनिमय संचितमा ऐतिहासिक कीर्तिमान। मौजदात रहेको रासायनिक मलले असार अन्तिमसम्म मात्रै पुग्ने। पर्याप्त बजेट नहुँदा किन्न नसकेको भनाई। समयमै व्यवस्थापन गर्न सांसदहरूद्वारा सरकारको ध्यानकर्षण। यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुक्खाको जोखिम। एल निनोको जोखिमलाई ख्याल गरेर पूर्व तयारी गर्न विज्ञहरूको सुझाव। अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़्यो। एसिया युरोप र ल्याटिन अमेरिकामा माग धेरै। र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी शुरूआत।

0: भुइँमा बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन। भुइँमा बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
2: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुइँगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482 58950 र 98480 79761।
3: सुन्नुहोस् त, उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
4: पछि नेपालगञ्ज गुलेरतिर गएको बेला ल्याउला नि।
3: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुइँगाउँ बजारको उही चिज परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
5: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल, खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
6: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुइँगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649 20111।
7: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
8: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
7: अरे अरे सपना, तिमी कता जान लागे कि?
9: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
7: ए रमेश, पर्ख न, कता हेरेको के?
10: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पा जाए ओ मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइ तु।
7: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
8: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
7: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 33582।
8: नमन सपिङ सेन्टर, ठाकुरबाबा नगरपालिका एक, भुइँगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
11: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
3: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुइँगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
11: विजय सुनचाँदी पसलमा नै किन नि?
3: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
11: साथै हामी कहाँ नेपालगञ्जकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका एक, भुइँगाउँ, बर्दिया। सम्पर्क नम्बर 98483 68858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: राजवंशी मेडिकल हल भुइँगाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्र बहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात, गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिसा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत, दिसा पिसाब खुराकको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ झुन।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाग्समै।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: Radio Tiger Studio Time. यति बेला साँझको छ बजेको छ. यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz.
1: प्रोडक्ट प्रालीको हो.
2: राष्ट्रको शान किसान.
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नवयुवा आन्दोलनमा ओली लेखक र गुरूङले मानवाधिकार हनन गरेको आयोगको ठहर, रासोपा सभापति लामिछाने र पूर्व प्रधानमन्त्री कार्कीमाथि पनि छानबिन सिफारिश, सुरक्षा अधिकारीहरू पनि अनुसन्धानको घेरामा।
0: नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाग्यो, रेमिट्यान्समा उल्लेख्य वृद्धि, विदेशी विनिमय संचितमा ऐतिहासिक कृतिमान, एक वर्षमा उद्योग दर्ता झण्डै 12% बढ्यो।
1: निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बीमा कार्यक्रम स्थगित, बढ्दो वित्तीय संकटका कारण सेवा रोकेको भनाई।
0: भारतलाई उछिन्दै ताइवान विश्वको 5 ठूलो शेयर बजार बन्यो, चिप र एआईमा लगानी मुख्य कारण।
1: र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी शुरूआत, आईपीएल क्रिकेटको एलिमिनेटरमा आज राति हैदराबाद र राजस्थान खेल्दै।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य, अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
4: बेटर अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय मानवाधिकार आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघनकर्ता ठहर गर्दै कार्यवाहीको सिफारिश गरेको छ। भदौ 23 र 24 गतेको घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला सरकारको नेतृत्वमा रहेका ओली, लेखक र गुरूङलाई मानव अधिकार उल्लंघनकर्ताको रूपमा किटान गरेको हो। अनुसन्धान समितिको प्रतिवेदनका आधारमा आयोगले कार्यवाहीको निर्णय गरी प्रधानमन्त्री कार्यालयमा सिफारिश बुझाएको छ। अहिले प्रचलित कानूनमा सजायको व्यवस्था नभएकाले नयाँ कानून बनाएर कार्यवाही गर्न आयोगले सरकारलाई सुझाव दिएको छ। सिफारिश अनुसार उल्लंघनकर्ताहरूलाई बढ़ीमा 6 महिना कैद, 3 लाख जरिवाना र कम्तीमा 5 वर्ष राजनीतिक पदमा उम्मेद्वार हुन नपाउने व्यवस्था गर्न भनिएको छ। अध्ययन प्रतिवेदनका निर्णय र सरकारलाई गरिएको सिफारिश अन्तर्गत कार्यवाही सिफारिश खण्ड आज आयोगले सार्वजनिक गरेको हो। सार्वजनिक प्रतिवेदन अनुसार आयोगले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायण दत्त पौडेललाई पनि विभागीय कार्यवाही गर्न सिफारिश गरेको छ। नेपाल प्रहरीका तत्कालीन प्रमुख चन्द्र कुबेर खापुङ, शस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई भने भविष्यमा अयोग्य हुने गरी नेगेटिभ लिस्टमा राख्न सिफारिश गरेको छ। उनीहरू सहित केही सुरक्षा अधिकारी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि कार्यवाहीको दायरामा ल्याउन आयोगले सिफारिश गरेको छ। यस्तै आयोगले आन्दोलन र प्रदर्शनका समयमा नेपाली सेनाको कमजोरी भएको छानबिन प्रतिवेदनमा उल्लेख गरेको छ। आयोगले सार्वजनिक गरेको प्रतिवेदनको संक्षिप्त अंशमा नेपाली सेनाले जनअपेक्षा अनुसार राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको भनिएको छ। समितिले सिंहदरबार र शीतल निवासका कमाण्डरलाई सचेत गराउन सिफारिश गरेको छ।
1: आयोगले कारागारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै लामिछानेलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान सिफारिश गरेको छ। रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध रहेको आयोगको ठहर छ। आयोगले गरेको छानबिन प्रतिवेदनमा लामिछाने सहित नखु कारागार प्रशासन सत्यराज जोशी र रासोपाकै सांसद मनिष शाह र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिश गरेको छ। आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की र पूर्व गृहमन्त्री सुधन गुरूङमाथि पनि भदौको आन्दोलनका क्रममा भएको भौतिक र मानवीय क्षतिमा उनीहरूको संलग्नता भएको नभएको बारे थप अनुसन्धान गर्न सिफारिश गरेको छ। यस्तै आयोगले भदौ 23 र 24 घटनाबारे छानबिन गर्न नेपाल सरकारले गठन गरेको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि नै छानबिन सिफारिश गरेको छ। कार्कीको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको विषयमा छानबिन गर्न आयोगले सिफारिश गरेको हो।
0: नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ आएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा पेश गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार 3.85% बढ़ेर 66 खर्ब 9 करोड़ रूपियाँ पुग्ने अनुमान गर्नुभएको हो। नेपालको गृहस्थ उत्पादन जीडीपीमा उपभोगको हिस्सा 90.3% रहनेछ। प्रति व्यक्ति राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने अनुमान छ। बाह्य क्षेत्रतर्फ उत्साहजनक तथ्यहरू सार्वजनिक रेमिट्यान्स 37.7% बढ़ेर 14 खर्ब 50 अर्ब रूपियाँ पुगेको छ। विदेशी विनिमय संचिति 34 खर्ब 14 अर्ब पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले 18 महिनाभन्दा बढ़ी आएको आयात धान्न पर्याप्त छ। तथापि व्यापार घाटा 11% भन्दा बढ़ीले वृद्धि भई 10 खर्ब 98 अर्ब रूपियाँ पुग्नु चुनौतीको रूपमा रहेको छ। सरकारको कुल सार्वजनिक ऋण 28 खर्ब 78 अर्ब अर्थात कुल गृहस्थ उत्पादनको 43.6% पुगेको छ। मुद्रास्फीति भने 2.13% नियन्त्रणमै छ। सामाजिक सूचकतर्फ मानव विकास सूचकांक 0.622 पुगेको छ भने नेपालीको औसत आयु 71.3 वर्ष कायम छ। आधारभूत तहको विद्यालय भर्ना दर 97.8% पुगेको छ। अर्थमन्त्री वाग्लेले विश्वव्यापी अनिश्चितताका बावजूद नेपालका समष्टिगत आर्थिक सूचकहरूमा सुधार आएको बताउनुभयो।
1: यस्तै नेपालमा एक वर्षमा उद्योग दर्ता झण्डै 12% बढ़ेको छ। 2081 फागुनसम्म 9,963 उद्योग दर्ता भएकामा 2082 सालको फागुनसम्ममा दर्ता भएका उद्योगको संख्या 11,140 वटा पुगेको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आज संघीय संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण अनुसार ठूला उद्योगको हिस्सा 13.9% छ। पछिल्लो एक वर्षमा 3 खर्ब 89 अर्ब 74 करोड़ रूपियाँ थप लगानी स्वीकृत भएको हो। यस्तै नेपालमा मातृ मृत्यु दर लगायत स्वास्थ्य सूचकमा सुधार भएको देखिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज संघीय संसदमा पेश गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिला र पूर्ण रूपमा खोप लगाउने बालबालिकाको संख्यामा वृद्धि भएको हो। मातृमृत्यु दर उल्लेखनीय सुधार भएको, नवजात शिशु मृत्यु दर, शिशु मृत्यु दर तथा 5 वर्ष मुनिको बाल मृत्यु दर घटेको र स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिलाको अनुपातमा वृद्धि भएको सर्वेक्षणमा उल्लेख छ।
0: सरकारले निजी अस्पतालबाट प्रदान गर्ने स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको छ। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार सबै निजी अस्पतालमा जेठ 16 लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको हो। बोर्डले निकालेको सूचनामा बोर्डको बढ़दो वित्तीय संकटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गर्ने आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरेको उल्लेख छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बोर्डमा 36 निजी अस्पताल आबद्ध भई बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका थिए। अब बोर्डमा 442 सरकारी र 27 सामुदायिक संस्था आबद्ध छन्। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 जनासम्मको परिवारका लागि 3,500 रूपियाँ बराबरको योगदानका आधारमा 1,00,000 रूपियाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ। यस्तै थप प्रति सदस्य 700 रूपियाँका दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य 20,000 रूपियाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ। स्वास्थ्य बीमा कार्यक्रममा 59,70,403 बीमित रहेका छन्। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। हप्तामा 2 दिनको विदा नर्सहरूका लागि कतिको उपयोगी भन्ने जनआवाज सहित खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
7: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
2: सम्पर्क फोन नम्बर 98573-3578, 98573-7540, 98635-67788।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556-94-33-493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवा आन्दोलनमा ओली लेखक र गुरूङले मानव अधिकार हनन गरेको मानव अधिकार आयोगको ठहर, राष्ट्रपा सभापति लामिछाने र पूर्व प्रधानमन्त्री कार्कीमाथि पनि छानबिन सिफारिश, सुरक्षा अधिकारीहरू पनि अनुसन्धानको घेरामा, नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाग्यो, रेमिट्यान्समा उल्लेखनीय वृद्धि, विदेशी विनिमय संचितमा ऐतिहासिक कृतिमान, निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बीमा कार्यक्रम स्थगित लगायतको खबर प्रस्तुत गर्यो।
1: अब बाँकी खबर। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज काठमाण्डुमा आयोजना गरिएको सगरमाथा समिटर्स समिट 2026 सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको हो। सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर यो सिंगो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा रहेको उहाँको भनाइ छ। यी सम्पदाको संरक्षण, सम्वर्धन, प्रचार प्रसार र सन्तुलित उपयोगबाट नेपालको पर्यटन क्षेत्र मार्फत अर्थतन्त्रमा टेवा पुगेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो। उहाँले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या अहिले चुनौती बनेको बताउनुभयो। यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित एवं दिगो र प्रविधि मैत्री बनाउन थप प्रयास र सहकार्य आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलले बताउनुभयो।
0: यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुक्खाको जोखिम बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागले मनसून अवधिमा देशका धेरै ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। यसका साथै अधिकतम र न्यूनतम तापक्रम दुवै सरदर भन्दा बढ़ी हुने अनुमान छ। यो अवस्थाको मुख्य कारण प्रशान्त महासागरमा विकसित हुन लागेको एलनिनो हो। एलनिनो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले दक्षिण एसियामा मनसूनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा रास आउने खतरा हुन्छ। अमेरिकाको मौसम संस्था एनओएए का अनुसार जूनदेखि अगस्तभित्र एलनिनो विकास हुने सम्भावना 62% छ। विश्व मौसम संगठनले पनि यस वर्ष दक्षिण एसियाको धेरैसो भागमा औषधभन्दा कम वर्षा हुने अनुमान गरेको छ। यस्तो अवस्थामा सुक्खा खेती प्रविधि अपनाउन, पानीको मितव्ययी प्रयोग गर्न र वैकल्पिक बालीको तयारी गर्न किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने जल तथा मौसमविद डाक्टर कृष्ण प्रसाद शर्माले बताउनुभयो। सरकारी निकायहरूले सिंचाई व्यवस्थापन र खाद्य भण्डारणतर्फ अहिलेदेखि नै ध्यान दिनुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभागले अहिले नै अत्यन्त भयावह अवस्थाको निष्कर्ष निकाल्नु हतार हुने बताइरहेको छ। तर स्वतन्त्र विज्ञहरू यसपालि जेठको अन्त्यदेखि साउनको अन्त्यसम्म नै पानी निकै कम पर्ने र विशेष गरी देशको पश्चिमी क्षेत्रमा लामो सुक्खा हुने चेतावनी दिइरहेका छन्।
1: सरकारले दिएको हप्तामा दुई दिन सार्वजनिक बिदा स्वास्थ्य क्षेत्रमा चिकित्सक र प्रशासनिक कर्मचारीले पनि पाएका छन्। तर नर्सहरूको हकमा भने आंशिक मात्र लागू भएको छ। यस्तै नर्सिङ पढ्दै गरेका विद्यार्थीहरूको हकमा पनि कतै दुई दिन बिदा छ भने कतै शनिबार एक दिन मात्रै बिदा छ। कतिपयले दुई दिन बिदाले सो हेरचाहका लागि फाइदा पुगेको बताउँछन् भने कतिपयले पाठ्यक्रम नसकिने भन्दै एक दिनमै बिदा पर्याप्त रहेको बताएका छन्। साथी सम्झना महर्जनले काठमाडौँ उपत्यका विभिन्न नर्सिङ कलेजका शिक्षिका तथा विद्यार्थीलाई दुई दिने बिदाले के फाइदा पुर्याएको छ भनेर सोध्नु भएको छ।
11: मेरो नाम सफिना प्रजापति, म चाहिँ भक्तपुरबाट। दुई दिन बिदा चाहिँ छ, हामीलाई चाहिँ फाइदा नै गरेको छ। किनभने अब नर्सिङ यतिकै पनि सबैलाई पनि थाहा छ नि त, एकदम हेक्टिक छ, स्केड्युल एकदम टाइट हुन्छ हाम्रो। अब कलेजमा भए पनि प्रेजेन्टेसनहरूदेखि लिएर सबैको प्रिपेयर गर्ने, लाइक हाम्रो आफ्नो सेल्फ टाइम लिने टाइम हुँदैन नि त। अनि यो दुई दिन बिदाले चाहिँ आफूलाई सेल्फलाई टाइम दिने अनि रिफ्रेसमेन्ट रिक्रिएसनको लागि पनि हामीलाई चाहिँ टाइम पाएको जस्तो जस राम्रो लागेको छ हामीलाई चाहिँ दुई दिन बिदाले चाहिँ।
12: मेरो नाम सरस्वती राई, म धरानबाट हो। हाम्रो चाहिँ दुई दिनको बिदा चाहिँ छैन, हप्ताको एकचोटिको बिदा हुन्छ, त हाम्रो बानी नै बसिसकेको। अब हाम्रो त एकदमै नर्सिङ फिल्ड भने चाहिँ प्र्याक्टिकल पनि हुन्छ, थ्योरिटिकल पनि हुन्छ, अन्त धेरै कुरा हुन्छ। अनि सबै कुरालाई सँगसँगै लग्दा एक दिनको बिदा चाहिँ हामीलाई ठिकै हो क्या, किनकि अब भ्याउँदैन नि त। अब दुई दिन बिदा भने त झन् पेलान परेको जस्तो हुन्छ। हुन्छ, बसेर रिफ्रेस हुन्थ्यो होला, तर पनि अब पढ्नु पनि पर्ने हुन्छ, टाइम म्यानेज गर्नु झन् गाह्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
13: मेरो नाम चाहिँ अञ्जना कटेल हो, सोलुखुम्बुबाट आएको। अब म एउटा नर्सिङ स्टुडेन्ट भएको नाताले गर्दा चाहिँ आइतबार छुट्टी नदिएकै ठिक छ जस्तो लाग्छ। करिकुलम अनुसार चाहिँ टाइमहरू चाहिँ म्यानेज गर्नुपर्ने हुन्छ, जसमा चाहिँ आइतबार छुट्टी दियो भने कोर्सहरू पुरा नहुने, प्र्याक्टिकल ड्युटीहरू पुरा नहुने त्यस्तो हुन्छ। त्यही भएर चाहिँ आइतबार छुट्टी नदिएकै ठिक हुन्छ जस्तो लाग्छ।
14: सहारा कार्की, मेरो त यहाँ गोदावरी हो, फ्यामिली सबै हेर्नुपर्ने भएको भएर हामीलाई त अब राम्रै भएको छ। पहिला अब एक दिन छुट्टी हुँदाखेरि त होइन, सबै कुराको लागि टाइम म्यानेज गर्न गाह्रो हुन्थ्यो नि त, सजिलो भएको छ। लङ आवर ड्युटी भएको छ नि त हाम्रो, अहिलेसम्म त त्यस्तो भर्खर भर्खर लागू भयो होइन, अब अहिलेसम्म त त्यस्तो साह्रो भएको छैन, अब पछि हेर्दै जाउँ होइन कस्तो हुन्छ। अहिलेलाई चाहिँ खासै फरक भएको छैन।
15: नानी सभा माली, यही ललितपुर हो, एसएन कलेज सातो बाटो। एक दिन बढी घर बस्नु पाइयो भन्ने मात्रै हो, अरू त अब पहिलाको भन्दा अब आवर बढाएको छ नि त, त्यो अनुसार चाहिँ हामीले एक दिन बिदा बराबरको त्यो आवर बढाएकोमा काम गरिन्छ। सजिलै छ, यसो बिदा एक दिन बढी हुँदाखेरि हामीले काम भ्याउँदैनौँ कि जस्तो चाहिँ सुरुमा चाहिँ त्यस्तो लागेको थियो, तर अब हामीले पहिलाको भन्दा अब आवर बढाएर काम गर्दाखेरि छिटै लाग्यो, त्यस्तो प्रेसर त छैन।
16: मेरो नाम चाहिँ रुजा महर्जन हो, लुबुमा हो, जनमैत्री फाउन्डेसन हो, एलएको कलेज हो। मलाई चाहिँ फाइदा नै गरेको छ जस्तो लाग्थ्यो। दुई दिन बिदामा रेस्ट प्लस अब यो गर्नुपर्ने वर्कहरू पनि मजाले गर्न पाइरहेको छ, किनकि दुई दिन बिदाले हाम्रो एक्सपेन्सेसहरू पनि बढ्छ नि त। अब गाडीमा आउने जाने त्यो भयो, अनि प्लस टिफिनहरू खाजाहरूको पनि पैसा बच्यो। कलेजमा पनि हाम्रो कोर्सहरूको लागि पनि अब छुट्टी टाइम अलिकति लम्बाइदिएको छ, धेरै पनि होइन, अनि टाइम चाहिँ अलिकति ड्युरेसन अलिक लामो छ, तर दुई दिन नै बिदा दिएको छ।
17: मेरो नाम सुस्मिता कार्की, घर चाहिँ मेरो खलडुङ्गा हो, बस्छ त्यहाँ जोरपाटी बस। त्यस्तो अब पहिलेदेखि कन्टिन्यू भइरहेको थियो नि त पढाइ, त्यस्तो फाइदा बेफाइदा त खासै अहिले त्यस्तो केही छैन। हजुर, हामीले बिदा पाएको छैन, हामीले शनिबार पाइरहेको थियौँ पहिला पनि, अहिले पनि हाम्रो शनिबार नै पाए हुन्थ्यो जस्तो लागेको छैन। कन्टिन्यू गइरहेछ नि त, अब हाम्रो कलिकुलम अनुसार पनि त त्यही पहिला नै सिटिभिटीले छुटाएको कोर्स अनुसार गइरहेछ, त्यो भयो भने त हामीलाई पनि सजिलै भइरहेछ नि त। अहिले हाम्रो कोर्स पनि त्यही अनुसार जान्छ, त्यो कारणले पनि यही नै ठिक छ, अहिलेकै ठिक छ। अलिकति ड्युटी हस्पिटल जाँदा चाहिँ स्ट्रेस बढी हुन्छ, त्यो बेला चाहिँ भए नि हुन्थ्यो जस्तो लाग्छ, तर कोर्स अनुसार हेर्दा चाहिँ यही नै ठिक छ।
1: यसैबीच भोलिदेखि लगातार चार दिन सार्वजनिक विदा परेको छ। भोलि मुस्लिम समुदायको ईद र पर्सी गणतन्त्र दिवसको विदा छ। शनिबार र आइतबार सार्वजनिक विदा रहेकोले लगातार चार दिन विदा परेको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालीसोर, जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
2: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
19: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
18: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
2: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
18: हाम्रा सेवाहरू
2: ओपीडी सेवा,
18: विशेषज्ञ ओपीडी सेवा,
2: निशुल्क औषधि वितरण,
18: सशुल्क फार्मेसी सेवा,
2: फिजियोथेरापी सेवा,
18: अकुपंचर सेवा,
2: योग परामर्श सेवा,
18: क्रियाकल्प सेवा,
2: पूर्वकर्म पञ्चकर्म सेवा,
18: छार सूत्र सेवा,
2: जलौका सेवा,
18: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
18: विस्तृत जानकारीका लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्री विरूद्ध मुद्दा दायर गरेको छ। लागू औषध मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीबाट घुस लिएको अभियोग लागेका छेत्री विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत छेत्री लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रूपियाँ घुस माग गरेको आरोपमा पक्राउ परेका थिए।
0: हिजो घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 4.99 अङ्कले बढ़ेर 2782.10 बिन्दुमा पुगेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहका सूचक सामान्य बढ़ेका छन्। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.85 अर्ब रूपियाँ कारोबार भएकोमा आज 354 कम्पनीका 1.52 करोड़ किता शेयर 6.03 अर्ब रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम झण्डै एक महिना यताकै धेरै हो। यसै गएको वैशाख 15 गते 6.53 अर्ब रूपियाँका किनबेच भएको थियो, त्यस यता कारोबार रकम 6 अर्ब रूपियाँ पुग्न सकेको थिएन।
1: कृषि सामग्री कम्पनी लिमिटेड लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ। आज बसेको कृषि सहकारी तथा प्रकृति स्रोत समितिको बैठकमा उहाँले नेपालको वार्षिक मल आवश्यकता झण्डै 9 लाख मेट्रिक टन भए पनि सरकारले बढ़ीमा 5 लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको बताउनुभयो। यसपालि भाव बढ़ेकाले 3,59,100 मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग 1,05,241 मेट्रिक टन मौजदात रहेको उहाँले बताउनुभयो। कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यान आकर्षण भएको बताउनुभयो।
0: पर्यटन तथा नागरिक उड्डयन क्षेत्रका अगुवाहरूले नेपालको पर्यटन क्षेत्रमा नीति बन्ने तर कार्यान्वयन नहुने प्रवृत्तिले लगानीकर्ताको आत्मविश्वास घट्दै गएको बताएका छन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा उनीहरूले कानूनी जटिलता र सरकारको कार्यशैलीकै कारण पर्यटन क्षेत्र गम्भीर समस्यामा रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले बितेको 14 वर्षदेखि युरोपसँग प्रत्यक्ष हवाई सम्बन्ध स्थापित हुन नसक्दा ठूलो बजार गुमाउनु परेको बताउनुभयो। होटल संघ नेपालका सीईओ बहादुर महतले भिजिट नेपाल वर्षको 28 वर्षपछि पनि पर्यटक संख्या 3 गुणा मात्र बढ़ेको भन्दै प्रभावकारी पर्यटन प्राधिकरण गठनको माग गर्नुभयो। यति एयरलाइन्सका सीईओ सुभाष सापकोटाले 15 वर्षभन्दा पुरानो विमान किन्न नपाइने नीति र इन्धन मूल्य वृद्धिका कारण पहाड़ी उडान 40% घटेको बताउनुभयो।
1: काठमाण्डुमा आजदेखि अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्बको 23 संस्करण शुरू भएको छ। थमेलको क्यूएफएक्सको छाया सेन्टरमा आजदेखि शुरू भएको किम्फ महोत्सव आउँदो आइतबारसम्म चल्नेछ। महोत्सवमा 29 देशका 50 भन्दा बढ़ी चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा चर्चित फिचर फिल्म, वृत्तचित्र, छोटो चलचित्र र साहसिक कथामा आधारित फिल्म समावेश गरिएका छन्।
0: नेपाल दर्पणमा अब विदेशको खबर। भारतलाई उछिन्दै ताइवान विश्वको 5 ठूलो शेयर बजार बनेको छ। विश्वको सबैभन्दा ठूलो चिप उत्पादन गर्ने कम्पनी ताइवान सेमी कन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसएमसीको शेयरमा भएको तीव्र वृद्धिका कारण ताइवान विश्वको 5 ठूलो शेयर बजार बनेको ब्लूमबर्गले जनाएको छ। यस वर्ष टीएसएमसीको शेयर 49% बढ़ेको छ, जसले कृत्रिम बुद्धिमत्ता अर्थात एआईमा लगानी बढ़ाएको छ। तर भारतमा नै बढ़दो ऊर्जा लागत, कर्पोरेट नाफामा सुस्त वृद्धि र एआईको क्षेत्रमा विशेषज्ञता भएका कम्पनीहरूको अभावसँग संघर्ष गरिरहेको छ। ब्लूमबर्गका अनुसार ताइवानको शेयर बजार पूँजीकरण 49 खर्ब 50 अर्ब अमेरिकी डलर पुगेको छ। अहिले भारतको शेयर बजार पूँजीकरण 49 खर्ब 20 अर्ब डलर छ। विश्वको सबैभन्दा ठूलो शेयर बजार अमेरिका हो, त्यसपछि चीन, जापान र हङकङ रहेका छन्। रोचक कुरा के छ भने शीर्ष 5 मध्ये 3 चीन, हङकङ र ताइवान हुन्। हङकङ चीनको एक स्वायत्त क्षेत्र हो र चीनले ताइवानलाई पनि आफ्नो क्षेत्रको हिस्सा मान्दछ। शेयर बजार मूल्याङ्कन वा बजार पूँजीकरण भनेको शेयर बजारमा सूचीबद्ध सबै कम्पनीहरूको कुल बजार पूँजीकरणको समग्र मूल्य हो।
1: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा चीनलाई हराउँदै नेपालले विजयी शुरूआत गरेको छ। मलेसियाको बायोमास ओभलमा आज भएको समूह बीको खेलमा नेपालले चीनलाई 19 रनले हरायो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। चीनकी मिङ ए झूले 30 रन बनाइन्। नेपालकी रिया शर्माले 2 विकेट लिइन्। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन बनायो। नेपालकी पूजा महतले 63 रन बनाइन्। चीनकी मा रुइकेले 2 विकेट लिइन्। यो सँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि इण्डोनेसियासँग खेल्नेछ। प्रतियोगितामा आजै भएको समूह एको खेलमा थाइल्याण्डले मलेसियालाई 7 विकेटले हरायो। 6 टोली सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको इलिमिनेटरमा आज राति सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन्। यो खेल मुलर्णपुरमा राति 7:45 शुरू हुनेछ। हैदराबाद तेस्रो तथा राजस्थान चौथो स्थानमा रहेर इलिमिनेटरमा पुगेका हुन्। यो खेल जित्ने टोलीले फाइनलमा पुग्न दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। हार्ने टोली भने बाहिरिनेछ। आइपीएलमा यी दुई टोली बीच अहिलेसम्म 23 पटक भेट भएकोमा हैदराबाद 14 र राजस्थान 9 खेलमा विजयी भएका छन्। लिग चरणमा भएका दुईवटै भेटमा हैदराबादले राजस्थानलाई हराएको थियो। हिजो भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरू लगातार दोस्रो पटक फाइनलमा पुगेको छ। गुजरात र इलिमिनेटरको विजेता बीचको दोस्रो क्वालिफायर पर्सि शुक्रबार हुनेछ। 19 संस्करणको फाइनल खेल आउँदो आइतबार हुनेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: नवयुवा आन्दोलनमा ओली लेखक र गुरूङले मानव अधिकार हनन गरेको आयोगको ठहर। रासोपा सभापति लामिछाने र पूर्व प्रधानमन्त्री कार्कीमाथि पनि छानबिन सिफारिश। सुरक्षा अधिकारीहरू पनि अनुसन्धानको घेरामा।
0: नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाग्यो। रेमिट्यान्समा उल्लेख्य वृद्धि। विदेशी विनिमय संचितमा ऐतिहासिक कृतिमान। एक वर्षमा उद्योग दर्ता झण्डै 12% बढ़्यो।
1: निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बीमा कार्यक्रम स्थगित। बढ़दो वित्तीय संकटका कारण सेवा रोकेको भनाइन्।
0: भारतलाई उसिन्दै ताइवान विश्वको 5 ठूलो शेयर बजार बन्यो। चिप र एआईमा लगानी मुख्य कारण।
1: र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी शुरूआत। आईपीएल क्रिकेटको एलिमिनेटरमा आज राति हैदराबाद र राजस्थान खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बसेक पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: कर्णाली प्रदेश सरकारको निर्णय, कर्णाली प्रदेश विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन 14 संशोधन नियमावली 2083 स्वीकृत,
1: शुद्ध खाने पानी नियमित रूपमा उपलब्ध गराइदिन सुर्खेत लेक विशेषका उपभोक्ताको माग, खाने पानी क्षेत्रमा करोडौं लगानी।
0: आज पनि पश्चिम नेपालका तराईका जिल्लाहरूमा तातो हावाको लहर कायम, पर्सि शुक्रबार देशका धेरै ठाउँमा पानी पर्ने मौसमविदहरूको अनुमान,
1: र एसियाली खेलकुद चरण अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालले चीनलाई 19 रनले हरायो बेंगलुरू आईपीएल क्रिकेटको फाइनलमा।
0: हिमाल पहाड तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट ढिलु राबोत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठकले विभिन्न 6 निर्णय गरेको छ। आज बिहान बसेको बैठकले कर्णाली प्रदेश विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन 14 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा प्रदेश सचिव लक्ष्मी कुमार विकलाई कामकाजमा खटाउने, योगदानमा आधारित निवृत्ति भरणको संस्थापना तथा संचालन सम्बन्धी विधेयक तर्जुमाको अवधारणा पत्र उपर सैद्धान्तिक स्वीकृति गर्ने निर्णय पनि बैठकले गरेको छ। कर्णाली प्रदेश सरकारको सामयिक राजस्व उठाउने सम्बन्धी विधेयक तर्जुमा सम्बन्धी अवधारणा पत्रको सैद्धान्तिक स्वीकृति गर्ने, कर्णाली प्रदेश विनियोजन ऐनका 82 कार्यान्वयनमा देखिएको बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने र कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली 2083 स्वीकृत गर्ने निर्णय बैठकले गरेको प्रदेश सरकारका प्रवक्ता विनोद कुमार शाहले बताउनुभयो।
0: शुद्ध खानेपानी नियमित रूपमा उपलब्ध गराइदिन सुर्खेत लेगवेसी नगरपालिकाका नागरिकले माग गरेका छन्। विभिन्न ओडामा सम्पन्न भएका सामाजिक परीक्षण कार्यक्रममा सहभागी भएका उपभोक्ताहरूले घर घरमा धारा जडान भए पनि पानी नियमित नआएको भन्दै शुद्ध खानेपानी उपलब्ध गराइदिन माग गरेका हुन्। लेगवेसी नगरपालिका वडा नम्बर 7 स्थानीय बलबहादुर घरतीले धारामा पानी नियमित आउने भए पनि आफूहरूले दूषित पानी खानु परेको गुनासो गर्नुभयो। उहाँले नगरपालिकाले पानी शुद्धिकरणको लागि फिल्टरहरू वितरण गरेको भए पनि ती फिल्टरहरू चाँडै बिग्रिएको बताउनुभयो। शुद्ध खानेपानी उपलब्ध गराउनको लागि मुहानदेखि नै शुद्धिकरण विधि अपनाउनु पर्ने लेगबिसी नगरपालिका वडा नम्बर 7 टंकवलीको माग छ। कतिपय वडामा भने खानेपानीको चरम अभाव रहेको स्थानीयको गुनासो छ। उहाँले खानेपानी उपभोक्ता समितिमा भएको आय व्यय विवरण पनि आम उपभोक्तालाई नियमित जानकारी गराउनु पर्ने माग गर्नुभयो। वडा नम्बर 8 स्थानीय तुलसी थापाले आफ्नो वडामा खानेपानीको अभाव रहेकाले मुहान व्यवस्थापन गरी खानेपानी उपलब्ध गराउन माग गर्नुभएको छ। यता खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरूले भने उपभोक्ताहरूको मागलाई मध्यनजर गरी सबै धारामा खानेपानी पुर्याउने प्रयास गरिएको दावी गरेका छन्। लेगबिसी नगरपालिकाको ठूलो योजना अन्तर्गत पर्ने न्यावल खोला लमना खानेपानी उपभोक्ता समितिका अध्यक्ष संगम घरतीले आम उपभोक्ताको धारामा नियमित खानेपानी पुर्याइएको दावी गर्दै पानी शुद्धिकरण गर्ने प्रयास समेत गरिएको बताउनु भएको छ। पानी शुद्धिकरण गर्न विभिन्न विधिहरू अपनाइएको भन्दै अझै नगरपालिकासँग समन्वय भइरहेको जानकारी उहाँले गराउनुभयो। जनप्रतिनिधिहरूले पनि खानेपानीको समस्या समाधान गर्नको लागि विभिन्न निकायसँग पहल गरिएको र कतिपय योजना अहिले सञ्चालन भइरहेको जानकारी गराएका छन्। वडा नम्बर 7 वडा अध्यक्ष रुद्रबहादुर नेपालीले विभिन्न निकायसँग समन्वय गरी खानेपानी समस्या हल गर्न मुहान संरक्षणदेखि एक घर एक धारा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। वडा नम्बर 6 वडा अध्यक्ष प्रतिमान बाकावलले पनि वडामा करिब सबै नागरिकको पहुँचमा खानेपानी पुगेको भन्दै शुद्धिकरण केही ठाउँका मुहान विवादलाई समाधान गर्ने गरी पहल भइरहेको बताउनु भएको छ। लेगबेसी नगरपालिकामा विभिन्न संघ संस्था र नगरपालिकाले खानेपानीको क्षेत्रमा करोडौं लगानी गरेका छन्।
1: जापान सरकारको सहयोगमा जाजरकोटको भेरी त्रिवेणी माध्यमिक विद्यालयका लागि निर्माण गरेको 9 नयाँ कक्षा कोठा भवन औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ। नेपालका लागि जापानी दूतावासका उपप्रमुख सिन्तो यासु हारुले को उपस्थितिमा नयाँ 12 कोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो। जापान सरकारको ग्रास रोड्स ह्युमन सेक्युरिटी प्रोजेक्ट र जीजीपी अन्तर्गत जाजुकोटको भेरी त्रिवेणी माध्यमिक विद्यालयको कक्षा कोठा पुनर्निर्माण परियोजनाका लागि करिब 2,27,00,000 नेपाली रूपियाँ बराबरको अनुदान सहयोग उपलब्ध गराइएको थियो। उपप्रमुख सिन्तोले नयाँ भवनको निर्माणसँगै अब विद्यार्थीहरूले सुरक्षित र उपयुक्त शैक्षिक वातावरणमा सिक्ने अवसर पाउने विश्वास व्यक्त गर्नुभयो। सन् 1985 स्थापना भएको भेरी त्रिवेणी माध्यमिक विद्यालय जाजरकोट र यसका छिमेकी जिल्लाका झण्डै 500 विद्यार्थीहरूका लागि शिक्षाको प्रमुख केन्द्रका रूपमा रहँदै आएको छ। विक्रम सम्वत 2080 साल कार्तिकमा गएको विनाशकारी भूकम्पका कारण विद्यालयको पुरानो भवन पूर्ण रूपमा भत्किएको थियो।
0: मौसम पूर्वानुमान महाशाखाले आज पनि पश्चिम नेपालका तराईका जिल्लाहरूमा तातो हावाको लहर कायम रहेको जनाएको छ। पूर्वी र मध्य भूभागमा मेघगर्जन र हावाहुरी सहित वर्षा भए पनि पश्चिम नेपालका तराईका जिल्लाहरूमा भने तातो हावाको लहर कायम रहेको जनाइएको छ। मौसमविदहरूले पर्सि शुक्रबार देशका धेरै ठाउँमा पानी पर्ने भन्दै पश्चिम तराईमा बढ़ेको गर्मी केही घट्ने बताएका छन्। पानी पर्ने क्रम भोलि बिहिबार बेलुकीदेखि नै शुरू हुने र शुक्रबार राति तुलनात्मक रूपमा बढ़ी वर्षा हुने सम्भावना छ। महाशाखाका मौसमविद रोजन लामिछानेले शुक्रबारको दिन बिहान र दिउँसोको समयभन्दा रातिमा बढ़ी पानी पर्ने सम्भावना रहेको बताउनुभयो। मौसमविद लामिछानेले शुक्रबार साथै प्रदेशमा पानी पर्ने सम्भावना रहेको भन्दै हल्कादेखि मध्यम खालको वर्षा हुने बताउनु भएको छ। अहिले तातो हावाको लहर चलिरहेको पश्चिम तराईका क्षेत्रमा पनि शुक्रबार पानी पर्ने सम्भावना रहेकाले गर्मीबाट केही राहत मिल्ने उहाँको अनुमान छ। मौसमविदहरूले कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकीका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको औल्याएका छन्।
1: जाजोकोटमा हाइस दुर्घटना हुँदा 7 घाइते भएका छन्। नगरपालिका 13 कार्की गाउँदेखि नेपालगंजतर्फ गइरहेको लुम्बिनी प्रदेश 01001/0197 नम्बरको फोर्स गाडी आज बिहान मध्य पहाड़ी सड़क अन्तर्गत भेरी नगरपालिका साथ चौकै ढुङ्गा भन्ने स्थलमा दुर्घटनामा परेको थियो। जिल्ला प्रहरीकारले जाजोकोटका सूचना अधिकारी सुधीर कुमार खड्काका अनुसार बिहान 8 दुर्घटनाको खबर पाए लगतै प्रहरी चौकी जगतीपुरबाट घटनास्थलमा पुगेर घाइतेलाई एम्बुलेन्स मार्फत जिल्ला अस्पताल जाजोकोटमा ल्याएर उपचार भइरहेको उहाँ बताउनुभयो। सबै घाइतेको खतरा मुक्त रहेको भन्दै जिल्ला अस्पताल जाजोकोटले सबै घाइतेहरू खतरा मुक्त रहेको जानकारी गराएको छ। गाडीमा सवार 8 मध्ये गाडी चालक 26 वर्षका खेमराज केसी सकुशल रहनु भएको र अन्य 7 घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परे घाइते हुनेहरूमा भेरी नगरपालिका 27 वर्षका भावना विक, 26 वर्षका आशिष विक, 28 वर्षका तिर्सना विक, 25 वर्षका लीला विक रहनु भएको छ। यस्तै भेरी नगरपालिका 9 22 वर्षका कमल परियार, 26 वर्षका कमलराज घरती, 10 वर्षका तथा त्यस्तै भेरी नगरपालिका 10 27 वर्षका तुलसा मल्ल शाही रहनु भएको छ। दुर्घटनामा कसरी भएको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: के तपाईलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 11 बजेसम्म, बेलुका 4 7 बजेसम्म, जाडो महिनामा बिहान 9 12 बजेसम्म र बेलुका 3 5:30 बजेसम्म, शनिबार बिहान 9 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
5: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
6: वन
5: एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवात सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
6: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
7: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
6: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
5: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
7: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
6: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 सम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउं। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउं।
5: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
8: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।
9: पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
10: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
9: वित्तीय सचेतनाका लागि साङ्ग्रीला डेभलपमेन्ट बैंकको पहल।
11: कर्मचारी आवश्यकता सम्बन्धी सूचना कुवर कफी तथा फलफुल फर्म गुर्बाकोट 14 सुर्खेतका लागि बिरुवा गोडमेल र मलजल गर्ने 4 जना कर्मचारी आवश्यक परेकोले इच्छुक व्यक्तिले छिट्टै सम्पर्क गर्नुहोला। सम्पर्क व्यक्ति पूर्ण कुवर, ढाका टोपी दाई, मोबाइल नम्बर 98-81-033-33 र 97-031-33-333।
8: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकारको निर्णय, कर्णाली प्रदेश विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन 14 संशोधन नियमावली 2083 स्वीकृत, शुद्ध खानेपानी नियमित रूपमा उपलब्ध गराइदिन सुर्खेत लेक बेसीका उपभोक्ताको माग, खानेपानी क्षेत्रमा करोड़ौं लगानी लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर, सल्यानमा गैर कानूनी रूपमा संचार हुँदै आएका एक स्वास्थ्य क्लिनिक सील गरिएको छ। बनगाँ खुपिनी नगरपालिकामा रहेको विभिन्न स्वास्थ्य सेवा क्लिनिक आवश्यक कानूनी प्रक्रिया पूरा नगरी संचालन भएको पाइएपछि प्रहरीले मजुलका सहित सील गरेको हो। नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सुरक्षाकर्मीको संयुक्त टोलीले बालुवा संग्रही ढोरपिपल, बाब्याचौर र जयत पानी बजार क्षेत्रमा व्यवसाय दर्ताको तथा नवीकरण, खाद्य तथा पेय पदार्थको गुणस्तर, म्याद तथा सेवा प्रवाहको अवस्थाको बारेमा अनुगमन गरेको हो। अनुगमनका क्रममा दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका व्यवसायलाई 7 दिनभित्र कानूनी प्रक्रिया पूरा गर्न निर्देशन दिएको नगरपालिकाले जनाएको छ। यसै गरी बजारमा बिक्रीका लागि राखेका ठूलो परिमाणका म्याद कुर्सेका खाद्य पदार्थ, पेय पदार्थ, मदिरा तथा औषधिजन्य सामग्री बरामद गरेको र नष्ट गरेको छ। अनुगमनका क्रममा नगर प्रमुख कर्णबहादुर बुढाथोकी, उप प्रमुख पुरूषोत्तम आचार्य लगायतका जनप्रतिनिधि समेत सहभागी हुनुहुन्थ्यो। नगरपालिकाले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य तथा स्वास्थ्य सेवामा कारण विपरीत गतिविधि गर्नेलाई कानूनी कारवाही गर्ने चेतावनी दिएको छ। बजारलाई व्यवस्थित सुरक्षित र उपभोक्ता मैत्री बनाउन आगामी दिनमा नियमित अनुगमनलाई निरन्तरता दिन नगरपालिकाले जनाएको छ।
0: सरकारी मापदण्डलाई अट्टेर गर्दै सञ्चालनमा रहेका क्रसर उद्योगमाथि जुम्ला प्रशासनले अनुगमन गर्दै मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योगहरूलाई कारवाही प्रक्रिया शुरू गरेको छ। जिल्लाभर अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगले नदी दोहन, वातावरणीय क्षति र बस्ती जोखिम बढ़ाएको गुनासो बढ़दै गएपछि जिल्ला विपद व्यवस्थापन समितिले टोलीले स्थलगत अनुगमन शुरू गरेको हो। अनुगमनका क्रममा जिल्लामा सञ्चालनमा रहेका चारवटा क्रसर उद्योग बाहेक अधिकांश उद्योग नेपाल सरकारले तोकेको कानूनी मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको छ। सरकारी नियम अनुसार नदी, खोला, बस्ती, विद्यालय तथा राजमार्गबाट कम्तीमा 200 मिटर टाढा मात्रै क्रसर उद्योग सञ्चालन गर्न पाइन्छ, तर जुम्लामा भने ती नीतिगत कुरा कागजमै सीमित देखिएको छ। जिल्ला प्रशासन कार्यालयले केही उद्योग राजमार्ग छेउमै सञ्चालन गरिएका र केही उद्योगले नदीको प्राकृतिक धार नै परिवर्तन हुने गरी गिट्टी बालुवा र ढुङ्गा उत्खनन गरिरहेको जनाएको छ। यसले नदी कटान, पहिरो तथा बाढ़ीको जोखिम झनै बढ़ाएको प्रशासनको निष्कर्ष छ। प्रमुख जिल्लाधिकारी दीपक पौडेलले अनुगमनका क्रममा तिला गाउँपालिकाको त्रिवेणी क्षेत्रमा सञ्चालनमा रहेको एक क्रसर उद्योग जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँले यो उद्योग राजमार्ग नजिकै सञ्चालन गरिएकाले तत्काल स्थानान्तरणका लागि असार 10 गतेसम्मको समय दिइएको बताउनु भएको छ। अनुगमन टोलीले केही उद्योगले वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रारम्भिक वातावरणीय परीक्षण समेत पूरा नगरेको जनाएको छ। कतिपय उद्योगले स्थानीय तहको अनुमति देखाएर जथाभावी उत्खनन गरिरहेको छन् भने कतिपय उद्योगको नवीकरण प्रक्रिया समेत शंकास्पद देखिएको प्रशासन स्रोतको भनाइ छ। कानून मिच्ने उद्योगमाथि प्रशासन कड़ा रूपमा प्रस्तुत हुने प्रमुख जिल्लाधिकारी पौडेलको भनाइ छ। स्थानीयले लामो समयदेखि क्रसर उद्योगका कारण धूलो, ध्वनि प्रदूषण र नदी दोहन बढ़ेको गुनासो गर्दै आएका छन्।
1: बाजुरा र हुम्लाको सिमाना विवाद रहेको रानी खर्क लामपाटा क्षेत्रमा एकजना पुरूषको लेक लागेर मृत्यु भएको छ। भेडा चढ्न गएको 28 वर्षीय युवरोकायको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख शंकर खड्काले बताउनुभयो। रोकायसँगै रहनुभएका 25 वर्षीय श्रीमती कविता चौनागाई र 10 महिनाको शिशुको अवस्था भने सामान्य रहेको छ। घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्र बुढाचोकीको नेतृत्वमा प्रहरी टोली खटिएको छ। घटनास्थलतर्फ गए पनि दुर्गम क्षेत्रमा कारण पुग्न समय लाग्ने प्रहरीले जनाएको छ।
0: हेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
12: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
5: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
13: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
12: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
13: डढेलोले वन्यजन्तु

0: निभाएर मात्र छोडौ। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौ। कहीँ कतै वन डरिलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौ तथा सुरक्षित तवरले वन डरिलो नियन्त्रण कार्यमा जुटौ। वनमा डरिलो लगाउने कार्य गैर कानूनी हो। वन एन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
1: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484201156। अन्त कहाँ हुनु नि? नमन सपिङ सेन्टरमा हो।
2: अरे अरे सपना, तिमी कता जान लागे कि?
3: कहाँ हुनु? नमन सपिङ सेन्टरतिर।
2: ए रमेश, पर्ख न, कता हिँडेको के?
4: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
2: नै। सबैजनाले नमन नमन भन्छ न, के छ र त्यहाँ?
4: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
2: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582।
1: नमन सपिङ सेन्टर, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाघ्छै।
6: शिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
7: यति मात्र कहाँ हो र, MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083 520

0: सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय बाजुरामा समेत मुद्दा दर्ता गरिएको जनाइएको छ। यसै सन्दर्भमा हुम्लाको लामपाटामा गाली गलौज, कुटपिट र दुर्व्यवहार गर्नुका साथै सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएर शान्ति सुरक्षा खलबल्याउने कार्यमा संलग्न 12 जना विरूद्ध अभद्र व्यवहारको मुद्दा जिल्ला प्रहरी कार्यालय हुम्लामा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख शंकर खड्काले बताउनु भएको छ। यस्तै सीमा विवाह क्षेत्र लामपाटामा काठ तस्करी, राष्ट्रिय चरा डाँफेर वन्यजन्तु झारल मारिएको प्रमाण फेला परेको भन्दै डिभिजन वन कार्यालय हुम्लामा 6 जना विरूद्ध मुद्दा दर्ता गरिएको खारपनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिनुभएको छ।
1: भारतबाट 100 रूपियाँ भन्दा बढ़ीको सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियमलाई कडाईका साथ लागू गरिएपछि सहायक नाकाबाट तस्करी बढ़ेको छ। त्यहाँको मुख्य नाका जमुनामा तालिम प्राप्त कुकुर परिचालन गरेर चेक जाँचमा कडाई गरिएपछि तस्करी गर्ने र अवैध आयात गर्नेहरूको साइड नाकालाई प्रयोग गरिरहेको पाइएको छ। तस्करी र अवैध आयात विरूद्ध कड़ा रूपमा कार्यवाही शुरू गरेको जिल्ला प्रहरीकारले बाँकेले दैनिक सुचुर परिमाणमा परिणाममा भन्सार छलेर भारतबाट भित्राएको सामान नियन्त्रणमा लिन थालेपछि यसको पुष्टि भएको हो। पछिल्लो पटक प्रहरीले नेपालगंजबाट 11,11,000 रूपियाँको अवैध सामान बरामद गरेको जिल्ला प्रहरीकारले बाँकेले जनाएको छ। जिल्ला प्रहरीकारले बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले भन्सार राजस्व छलेर भारतबाट भित्राएको 11,11,000 रूपियाँ बरामद बराबरको मोबाइल, पाट पूर्जा, त्यस्तै लत्ता कपड़ा, खाद्यान्न, कस्मेटिक, इलेक्ट्रोनिक सामान र सुर्तीजन्य पदार्थ प्रहरी टोलले नियन्त्रणमा लिएको बताउनु भएको छ।
0: भेरी खबरमा अब लागौं खेल खबर तर्फ। एसियाली खेलकुद छनौट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालले चीनलाई 19 रनले हराएको छ। मलेसियामा जारी प्रतियोगितामा नेपालले चीनलाई हराउँदै विजय शुरूआत गरेको यो पहिलो जित हो। 126 रनको लक्ष्य पछ्याएको चीन पूरै 20 ओभर खेल्दै 5 विकेटको क्षतिमा 106 रनमा समेटियो। चीनका लागि कप्तान जु मिजुले सर्वाधिक 30 रन जोड्नुभयो भने वाङ हुयाङले 21 रन थप्नुभयो। चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि रिया शर्माले 2 विकेट हात पार्दा पूजा महतो, मनिषा उपाध्याय र कविता कुँवरले 1-1 विकेट लिनुभयो। टस जितेर शुरूमा ब्याटिङ गरेको नेपालले पूरै 20 ओभर खेल्दै 5 विकेटको क्षतिमा 125 रन बनाएको थियो। नेपालका लागि पूजा महतोले अर्धशतक बनाउनु भएको थियो। महतोले 57 बलको सामना गर्दै 6 चौकाको मद्दतमा 63 रन बनाउनु भयो भने रूबी पोदारले नट आउट 22 रन जोड्दा सोनी पार्किनले 18 रन जोड्नु भएको छ। एसियाली छनौटमा नेपाल रहेको समय बीमा चीन र इण्डोनेसिया छन्। नेपालले इण्डोनेसियासँग भोलि खेल्दैछ।
1: र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको इलिमिनेटरमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन्। खेल बेलुका पाउने 8 बजे शुरू हुनेछ। हैदराबाद तेस्रो र राजस्थान चौथो स्थान रहेर प्ले अफ पुगेका हुन्। विजेता टोलीले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग खेल्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ। यसै बीच साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ।
0: खेल खबर सँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
1: कर्णाली प्रदेश सरकारको निर्णय। कर्णाली प्रदेश विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन चौथो संशोधन नियमावली 2083 स्वीकृत।
0: शुद्ध खानेपानी नियमित रूपमा उपलब्ध गराइदिन सुर्खेत लेखवेसीका उपभोक्ताको माग। खानेपानी क्षेत्रमा करोड़ौं लगानी।
1: आज पनि पश्चिम नेपालका तराईका जिल्लाहरूमा तातो हावाको लहर कायम। पर्सि शुक्रबार देशका धेरै ठाउँमा पानी पर्ने मौसमी दहको अनुमान।
0: र एसियाली खेलकुद छनौट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालले चीनलाई 19 रनले हरायो बेंगलुरू आईपीएल क्रिकेटको फाइनलमा। अवस्था तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यो तिनजेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित ढिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
2: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
3: रेडियो टाइगर स्टुडियो टाइम।
4: यति बेला साँझको 7 बजेको छ।
5: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरी गाउँमा
6: एनी जेट 16 गते शनिबारको दिन
5: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन

0: सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने, मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98585002।
1: के तपाई आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
0: 6 महिने डिप्लोमा कोर्स, 1 वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्ष डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
1: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। यही 82 साल चैत महिनाको 20 गतेदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98482-66857 र 98195-45522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
2: बुढी, ल मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
3: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कतिचोटि भनिसके, एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
2: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हरिके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
3: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
2: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त। खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
3: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
4: हजुर, हाम्रो यहाँ कोट, स्टकोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
0: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 98-64-35-80-76, 98-48-067-187 र 98-69-54-78।
4: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाँच्छै।

0: घुमाउँदा आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भोरीगाउँ बजार बर्दिया।
2: डाक्टर आउने सम्बन्धी सूचना राजवंशी मेडिकल भुरीगाउँमा
3: जेठ 16 गते शनिबारको दिन
2: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया। सम्पर्क नम्बर 98585200002।
4: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
5: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
4: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
5: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
4: अन्कल सेवाहरू
5: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
6: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
7: माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
6: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डी फोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
7: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
6: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98-480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98-480-27590।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा जेन्जी आन्दोलन बारे राष्ट्रिय मानवाधिकार आयोगद्वारा पूर्व प्रधानमन्त्री लगायतलाई कार्यवाहीका सिफारिश, तर कार्यान्वयन हुनेमा किन आशंका,
1: सिफारिस कार्यान्वयन हुन्छ हुँदैन भन्ने कुरामा डाउट म पर्सनली पनि म भन्न चाहन्छु विगतको अनुभवले गर्दा।
0: पछिल्लो आर्थिक सर्वेक्षणमा कस्तो देखिन्छ अर्थतन्त्रको चित्र,
2: न्यून आर्थिक वृद्धि दर, सुस्त कर्जा प्रवाह, बढ्दो व्यापार घाटा, कमजोर पूँजीगत खर्च जस्ता चुनौती विद्यमान नै छन्।
0: अनि कंगोमा जारी द्वन्द्वका कारण इबोला नियन्त्रणमा समस्या परेको डब्ल्यूएचओका प्रमुखको चेतावनी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दहालबाट समाचार सुन्नुहोस्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुखले इबोला प्रकोपका कारण कंगो गणतन्त्रले द्वन्द्व र रोगको विनाशकारी टकरावको एकसाथ सामना गरिरहेको बताएका छन्। डब्ल्यूएचओ प्रमुख टेड्रोस एडहानम घेब्रेयेसस इबोला नियन्त्रणको अनुगमनका लागि डीआर कंगो जाने तयारीमा छन्। उनले नियन्त्रणको प्रयासभन्दा संक्रमितको संख्या तीव्र देखिएको बताए। इबोला संक्रमणको केन्द्रबिन्दु पूर्वी कंगोको इतुरी प्रान्तमा करिब 1000 मानिसहरूमा लक्षण देखिएको छ। संक्रमण नियन्त्रणका लागि उनीहरूसँग सम्पर्कमा पुगेका मानिसहरू पहिचान गर्न चुनौती देखिएको छ। कन्सासाबाट बीबीसी संवाददाता एमरी मकुमेनो भन्छन्, कंगोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर काम्बाले संक्रमित मानिसहरूको सम्पर्कमा पुगेका 3500 मानिसहरूको निगरानी भइरहेको बताएका छन् बीबीसी संवाददाताको भनाई। अमेरिका र इरान बीच सम्झौता हुन लागेको विवरणसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। इरानको सरकारी टेलिभिजनले समझदारी पत्रकको अनौपचारिक मस्यौदा तेहरानले प्राप्त गरेको जनाएको छ। उक्त प्रारूप अनुसार इरानले एक महिनाभित्र होर्मुज जलमार्गलाई युद्धपूर्वकै अवस्थामा खुल्ला गर्नेछ। त्यसको बदलामा अमेरिकाले इरान वरपरको क्षेत्रबाट आफ्नो फौज फिर्ता गर्दै इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउनेछ। ओमानसँगको सहकार्यमा इरानले सामुद्रिक वाहनहरूको व्यवस्थापन गर्ने बताइएको छ। 6 दिनभित्रै सम्झौता भए त्यसलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको संकल्पका रूपमा पारित गरिने भनिएको छ। एउटा भ्रष्टाचार प्रकरणको कागजात खोज्दै प्रहरीले स्पेनको सत्ताधारी सोशलिस्ट पार्टी कार्यालयमा छापा मारेको छ। पूर्व प्रधानमन्त्री जोजे सुइस जापातेरोमाथि औपचारिक छानबिन शुरू भएका समाचारसँगै पार्टी कार्यालयमा प्रहरी पुगेको हो। वर्तमान प्रधानमन्त्री पेद्रो सान्चेजका श्रीमती र भाइमाथि पनि भ्रष्टाचारको अभियोग लागेको छ। स्पेनको कन्जर्भेटिभ पार्टी प्रमुखले सरकार भ्रष्टाचारमा मुसिएको भन्दै मध्यावधि निर्वाचन गर्न माग गरेका छन्। जर्मनीको एउटा अदालतले वामपन्थी विद्रोही समूह रेड आर्मी फ्याक्सनका एकजना पूर्व सदस्यलाई 13 वर्षको कैद सजाय सुनाएको छ। रेड आर्मीकी सदस्य ड्यानेला क्वेटर सन् 1999 2016 बीचमा श्रृंखलाबद्ध सशस्त्र डकैतीहरू गरेको आरोपमा दोषी ठहर भएकी हुन् र भारतमा चर्को गर्मीसँगै डढेलो लाग्ने र लूका कारण मानिसहरूको ज्यान जान थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूलाई हरसम्भव सावधानी अपनाउन आह्वान गरेका छन्। अहिले विश्वका सबैभन्दा गर्मी 40 शहरहरू सबै भारतीय शहर छन् जसमा तापक्रम 43 डिग्री सेल्सियस भन्दा धेरै पुगेको छ। दिल्लीका बासिन्दाहरूलाई घरभित्रै रहन भनिएको छ। चरम गर्मीका कारण बर्खे विदा अघि सारेर देशभरिका विद्यालयहरूमा छुट्टी दिइएको छ। हिमाचल प्रदेशमा फैलिएको ठूलो वन डढेलो नियन्त्रणका लागि भारतीय सेनाले संघर्ष गरिरहेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। जेन्जी आन्दोलन बारे राष्ट्रिय मानवाधिकार आयोगले गरेका कार्यवाही सिफारिश कार्यान्वयन हुनेमा आयोगकै पदाधिकारी तथा अन्य मानवाधिकार कर्मीहरूले आशंका प्रकट गरेका छन्। आयोगले भदौ 23 र 24 गतेका घटनाबारे गरेको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री तथा गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख अनि वर्तमान सत्ताधारी दलका केही नेतालाई पनि कार्यवाही सिफारिश गरिएका छन्। एक रिपोर्ट। करिब 10,000 पृष्ठको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक तथा सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको भन्दै पाश्चात्यदर्शी कानून बनाएर सजाय दिन सिफारिश गरिएको छ। प्रहरीका अधिकारीहरूलाई विभागीय कार्यवाहीको सिफारिश गरिएको छ भने नेपाली सेनाको पनि कमजोरी देखिएको, राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न र मानवाधिकार संरक्षणका निम्ति संवेदनशील हुन नसकेको उल्लेखिएको छ। पूर्व गृहमन्त्री सुदन गुरुङ सहित जेएनजी प्रदर्शनका आयोजकहरूले हिंसा रोक्न नसकेको बारे थप अनुसन्धान गर्न भनिएको छ। त्यस्तै कारागारबाट बाहिरिएका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने तथा उक्त दलका अन्य नेताहरूबारे सूक्ष्म अनुसन्धान गर्न भनिएको छ। प्रतिवेदनमा भूमिका बारे थप अनुसन्धान गर्नुपर्ने भन्दै अभियन्ता, आह्वानकर्ता र समर्थक भनेर उल्लेख कैयन व्यक्तिहरूको सूचीमा पूर्व प्रधानमन्त्री सुशीला कार्कीको समेत नाम छ। बुधबार मानवाधिकार आयोगको बैठकले सो प्रतिवेदन बारे निर्णय गरी सिफारिश कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पठाउने निर्णय गरेको हो। तर विगतको अनुभव हेर्दा आफूहरूको सिफारिश कार्यान्वयन हुनेमा सो छानबिनको अगुवाई समेत गरेकी आयोगकी सदस्य लिली थापाले आशंका प्रकट गरिन्।
1: अब विगतको परिवर्तन हेर्ने हो भने अहिलेसम्म मानवाधिकार आयोगको सिफारिसहरू कार्यान्वयन एकदम कम छ होइन, यो फेरि अलिकति अब हाई लेभलको कुराहरू पनि भएको हुनाले अब सिफारिस कार्यान्वयन हुन्छ हुँदैन भन्ने कुरामा डाउट म पर्सनली पनि म भन्न चाहन्छु विगतको अनुभवले गर्दा होइन।
0: थापाले प्रतिवेदन सार्वजनिक हुन ढिलाइ हुनुमा चाहिँ कसैको दबाव नरहेको बताएकी छन्। आयोगका पूर्व सदस्य समेत रहेका मानव अधिकार कर्मी सुदीप पाठकले पनि सरकारलाई सिफारिश कार्यान्वयनमा आशंका मेटाउन आग्रह गरे।
4: अब अहिलेको जेएनजी आन्दोलनको जुन प्रतिवेदन छ नेपाल सरकारले बुझेर तद अनुरूप आएको सिफारिसलाई कार्यान्वयन गर्ने तर्फ सरकार अगाडि बढ्नुपर्छ तर पर्छ जस्तो मलाई
0: जेएनजी आन्दोलनका सन्दर्भमा यसअघि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि प्रतिवेदन बुझाइसकेको छ। अब अर्को प्रसंग, चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र केवल 3.85% मात्र वृद्धि हुन सकेको अर्थमन्त्रीले आज प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा देखिएको छ। विदेशी मुद्रा संचिति, भुक्तानी सन्तुलन जस्ता बाह्य क्षेत्र भनिने सूचकहरू राम्रो रहे पनि सरकारको पुँजीगत खर्च, राजस्व परिचालन जस्ता सूचकहरू सन्तोषजनक नरहेको देखिएको छ। एक रिपोर्ट, बजेट ल्याउने तयारी गरिरहेको सरकारका निम्ति आफ्नो थैली कतिको बलियो छ भनेर हेर्ने अवसर समेत दिने ठानिने आर्थिक सर्वेक्षणको प्रतिवेदन आज संसदमा प्रस्तुत गर्दा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुनाएका आँकडाहरू धेरै उत्साहित गराउने खालका थिएनन्।
2: बाह्य क्षेत्रको सबलता र सामाजिक सूचकमा भएको सुधार सन्तोषजनक छ, तथापि न्यून आर्थिक वृद्धि दर, सुस्त कर्जा प्रवाह, बढ्दो व्यापार घाटा,

0: $100 अर्ब वा ₹150 खर्ब भन्दा धेरैको अर्थतन्त्र निर्माण गर्ने वाचा गरेको छ। तर त्यसका निम्ति आवश्यक पर्ने सरकारी क्षमता अझै स्पष्ट देखिँदैन। राजस्व परिचालन तथा पुँजीगत खर्चका कमजोर आँकडाले त्यो क्षमता उजागर गरेको छ। फेरि मन्त्री वागले,
1: फागुनसम्म संघीय राजस्व 3.2% बढेको छ। यस अवधिमा संघीय खर्च 10.4% बढे पनि पुँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारको वित्त सन्तुलन ₹58 अर्ब र प्राथमिक सन्तुलन ₹9 अर्ब घाटामा रहेका छन्।
0: मुद्रास्फीति वा महँगी दर फागुनसम्म 2.13% मात्र रहेको अर्थमन्त्रीले जानकारी दिए। धेरैजसो आँकडा फागुन अन्त्यसम्मको रहेकाले तिनले मध्य पूर्वमा भएको युद्धका प्रभाव अझै प्रतिविम्बित नभइसकेको देखिने जानकारहरू बताउँछन्। अमेरिका र इजरायलले फागुन 16 गते इरानमा आक्रमण गरे यता विश्व बजारमा इन्धन, खाद्यान्न तथा रासायनिक मल लगायतका वस्तुहरूको आपूर्तिमा प्रभाव परेको तथा तिनको भाव प्रकाशिएको छ। यसै सिलसिलामा हामीले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेललाई सम्पर्क गरी आज प्रस्तुत आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्रको कस्तो चित्र देखिन्छ भनेर सोधेका छौं।
2: सबभन्दा ठूलो कुरो नेपालको अर्थतन्त्र रेमिटेन्स नै, किनभने त्यत्रो 18.5 महिनालाई आवश्यक पर्ने आयात आवश्यक पर्ने हाम्रो वैदेशिक मुद्रा सञ्चित छ भन्दाखेरि त्यही रेमिटेन्सले नै त्यसले सबै यो हाम्रो बजारको माग खपत बढाइरहेको छ, आयात पनि त्यसैले बढाएको छ भन्दाखेरि दिनानुदिन अब यता बाह्य सूचाङ्क राम्रो देखिए पनि हाम्रो अर्थतन्त्र रेमिटेन्समै एकदम टोटली डिपेन्डेन्ट जस्तो देखिन थाल्यो। अहिले सजिलो होइन, भविष्यमा अप्ठ्यारो पर्न सक्छ।
0: जस्तो अहिले नै पनि तपाईँले भने जस्तो डिप्रेसन आउने, धेरै जस्तो आउने खाडी मुलुकबाट छ, त्यहाँ पनि तनाव बेला बेला भइरहेको छ, अहिले युद्ध नै जारी छ होइन, त्यो पनि त्यति भरलाग्दो दीर्घकालसम्म भर पर्ने खालको चिज त होइन नि।
2: संसारकै आर्थिक क्षेत्रमा सुस्थता मन्दी आयो भने त्यो क्षेत्रमा चाहे मलेसिया होस् चाहे गल्फ रिजन होस् त्यहाँ पनि त उत्पादन कम हुन्छ, फ्याक्ट्रीहरू कम हुन्छन्, त्यसपछि रोजगारका अवसरहरू कम हुन्छन्, अथवा अन्य जस्तै आफ्नै देशमा उत्पादन गर्ने नीति ल्याएको कारणले गर्दाखेरि हाम्रा मान्छेहरूलाई रोजगारीका अवसरहरू कम प्राप्त हुन सक्छन्। त्यसले गर्दा यो भन्दै बित्ति भोलि रेमिटेन्स आएन भने विकल्प के भन्नेमा हामीले अहिले नै प्लान गर्न सकेनौँ भने हामीलाई अप्ठ्यारो पर्न सक्ने स्थितिको अहिलेको संकेत गर्छ।
0: अब जुन अहिले नयाँ सरकारले चाहिँ तीव्र आर्थिक छलाङ मार्ने भनिराखेका छ, उनीहरूले 7% वृद्धि दर चाहिँ करिब 7 वर्षसम्म गरेर $100 अर्ब अर्थतन्त्र पुर्याउने वाचा पत्रमा उनीहरूको उल्लेख पनि छ। अहिलेको अर्थतन्त्रको जुन परिस्थिति देखिन्छ त्यसले त्यो आधार दिन्छ, त्यस्तो छलाङ मार्ने आधार दिन्छ?
2: त्यस्तो छैन। त्यस्तो किनभने सबभन्दा पहिले अहिले हामीले देखेका करिब करिब 80% पुग्नपुग चाहिँ हाम्रो अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्र हो। अहिले विभिन्न कारणले, अब कसको के गल्ती छ म भन्दैन, तर बेन्जी आन्दोलनपछि विगतका बेला माओवादीको हिंसात्मक द्वन्द्व अथवा राजनीतिक संक्रमण काल भन्दा पनि अहिले यी क्षेत्रमा निराशा छाएको छ र तपाईँले ब्याङ्किङ प्रणालीमा जम्मा भएको जुन पैसा छ, रकम छ, त्यसैले नै इन्डिकेट गर्छ अहिले यति सस्तो ब्याज हुँदाखेरि पनि किन मान्छेहरूले ऋण लिएर लगानी गरिरहेका छैनन्। त्यही भएर अब निजी क्षेत्र जब प्रस्तुत हुन्छ, निराश हुन्छ, उत्साहित हुँदैन, तीन चौथाई जुन अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्रले प्रगति नगर्थ्यो भने सरकारको चाहे आर्थिक वृद्धिको लक्ष्य अथवा अर्थतन्त्रको आकार ठुलो बनाउने लक्ष्यमा चाहिँ पुग्न सक्दैन। किन मैले भने भने सरकारले अस्ति अध्यादेशबाट केही राम्रा कुराहरू पनि ल्याएको छ, राजनैतिक पाटो बाहेक आर्थिक क्षेत्रमा चाँडो काम गर्नलाई, प्रक्रियाहरू छटाउनको लागि, यो आर्थिक क्षेत्रमा सुशासनको माहौल कायम गर्नको लागि केही गर्न खोजे जस्तो देखिन्छ। तर त्यतिले पनि कन्फिडेन्ट निजी क्षेत्रको विश्वास जित्न सकेन, धरपकड भयो, निर्माण व्यवसायहरू निराश भए, त्यस कारणले उहाँहरूले लिएको अर्थतन्त्रको जुन लक्ष्य छ त्यो पुग्न गाह्रो छ।
0: सरकारले विशेष गरी उद्यमी र मध्यम वर्गलाई ध्यान केन्द्रित गर्ने नीति बजेट ल्याउने भनिरहेको छ होइन, त्यो भनेको चाहिँ एक किसिमले बजेट मार्फत करका बोझ घटाउने भन्ने पनि बुझिन्छ। अहिले त्यस्ता सहजता दिने अवस्था छ कि छैन?
2: अब अहिले बजारमा आए अनुसार जुन 10 लाख रुपियाँमा सम्म कर छुट दिने भनेको छ, तपाईँले आज एउटा कार्यक्रममा मैले सुनेको थिएँ, त्यो उपल्लो जुन 10% पनि जुन छ नि धेरै कमाउने वर्गमा पनि वार्षिक आमदानी 10 लाख हुने चाहिँ वर्ग धेरै सानो संख्यामा, किनभने तपाईँ चाहे एउटा प्राध्यापक होस्, एउटा सरकारी अस्पतालमा काम गर्ने डक्टर होस् होइन, उच्च तहमा काम गर्ने मान्छेको पनि वार्षिक 10 लाख आमदानी पुग्दैन। त्यस कारणले त्यो कुन वर्गलाई अथवा उद्यमी वर्गलाई सुविधा दिन खोजिएको, उहाँहरूले 10 लाख आमदानी गर्नुभयो भने क

0: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
2: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै